0: वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक कब्जियत अजीर्ण गानुगोला पिनास टन्सिल जन्डिस नसा च्यापिएर हुने दुखाइ बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा सूर्य विनायक उकालो भक्तपुर फोन 50 92 6 97 खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म सदा सर्वदा सबैको आरोग्यको कामना।
1: हेर न आज पनि नयाँ लुगा
2: तलब त निकै बढे जस्तो छ।
3: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।

सनराइज स्वीट्स अ वेजिटेरियन फास्ट फूड यहाँ विवाह व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि मिठाईका विभिन्न परिकारहरू तपाईहरूको अर्डर बमोजिम तयार गरिन्छ। साथै सभा समारोह तथा अन्य कार्यक्रमका लागि लन्च बक्सको पनि व्यवस्था छ। सनराइज स्वीट्स इतासे भक्तपुर, फोन नम्बर 6610050 6610050।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक 11 बज्यो।
1: यो समय लक्ष्मी मिठाई भण्डारको हो।

0: The station with the best music.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर।

0: The station with the best music.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आओ।
2: स्टार अन भक्तपुर एफएम
3: नौलो नौलो बतास छ नौलो छ सरगम आज को

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनु होला। धन्यवाद।

0: जीरो आवर, जीरो आवर।
1: जस्तो मैले त भ्रष्टाचार विरोधी भिडियोहरू बनाउँछु, कुशासनसँग सम्बन्धित भिडियो बनाउँछु, त्यसो हुने बित्तिकै कुनै पनि भ्रष्टाचार तपाईँले समाउनु भयो भने हेर्दाखेरि कर्मचारी इन्भल्भ भएको जस्तो देखिन्छ। अलिकति खोतल्दै गयो त कर्मचारी सँगसँगै कुनै नेता इन्भल्भ भएको हुन्छ, खोतल्दै गयो भने मन्त्री प्रधानमन्त्रीसम्म पुग्छ, न्यायाधीशसम्म पुग्छ, प्रहरीसम्म पुग्छ, अछु त कुनै ठाउँ देखिँदैन। अनि अब त्यो भिडियो बनाइदिइसकेपछि के हुँदो रहेछ भन्दाखेरि ए यसले त हाम्रो पार्टीको अथवा हाम्रो नेताको विरुद्धमा बोलेछ, हाम्रो पार्टीको विरोधी रहेछ भनेर बिस्तारो दुश्मन पनि कमाउँदै गयो। एकातिर प्रशंसक पनि कमाउँदै गयो, अर्कोतिर दुश्मन पनि कमाउँदै
2: गयो। सोशल मिडिया इन्फ्लुएन्सर, कन्टेन्ट क्रिएटर, सफ्टवेयर इन्जिनियर, आइटी एक्सपर्ट टङ्क दाहालसँग गरिएको एक्सक्लुसिभ अन्तर्वार्ता यो साता कार्यक्रम जेरो आवरमा शनिबार बिहान 9-10 बजे भक्तपुर एफएम 105.4 मेगाहर्जमा र युट्युबमा भक्तपुर एफएम 105.4 मेगाहर्जमा सुन्ने प्रयास गर्नुहोला।
3: ओहो रुजी, तिमी पनि डिएन टेनर्समा? अम्मै मन्जु, तिमी पो कस्तो अचम्म, 5 वर्षपछि बल्ल आज भेट भयो। दर्शन है बिनाजु?
4: दर्शन, दर्शन।
3: अनि ऊ चाहिँ को नि?
4: यो हाम्रो छोरा यमन।
3: अबु यत्रो भइसक्यो है?
5: भइसक्यो नि, यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एक जोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि। अनि के छ तिम्रो हाल खबर, यहाँ किन नि?
3: ओ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि।
6: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू, सुट तथा कोट, विभिन्न कम्पनीका सर्टहरू, विभिन्न साइजका पाइन्टहरू, स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू, स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो सर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू, अब दौरा सुरुवाल पनि सिलाइन्छ। साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ।
4: त्यही भएर त हामी सबैको पहिलो रोजाई डिएन टेलर्स।
6: सम्पर्क भक्तपुर मिनी बस पार्क नपुखो अगाडि, फोन नम्बर 6013165।
7: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटिजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
8: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सिआइटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार आएको सर्वोत्तम सिमेन्ट।
9: रंग बहार, रंग बहार,
10: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
9: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
9: बर्जर पेन्स।

0: सितापुर FM 105.4 MHz
1: The station with the best music.
2: तपाईँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर।

0: The station with the best music.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर।

0: काका, तपाईँलाई त घुँडा दुखेर साह्रै गाह्रो भयो जस्तो छ त।
1: अब कुरा कस्तो छ भने नानु, यो घुँडा यति दुख्यो कि एक महिना भइसक्यो होला म कोठाबाटै बाहिर ननिस्के। अब कति दुख्यो होला, अब घुँडा मात्र दुख्या हो रे भने यो कहीँ नभएको यो पाइसले पनि यति शास्ति गर्यो कि के भन्ने।
0: बिचरा काका, त्यसो भए काका तपाईँ कमल बिना एक जानु पर्यो।
1: अब कमल बिना नगएको त धेरै भइसक्यो, अनि यो कमल बिना गएपछि चाहिँ निको हुन्छ बा।
0: काका पनि हँसाउनुहुन्छ, कमल विनायकमा रहेको कमल विनायक पोलिक्लिनिकमा गएपछि चाहिँ निको हुन्छ, त्यहाँ पीआरपी इन्जेक्सन दिने सुविधा छ। त्यो इन्जेक्सन दिएपछि नि काका तपाईँको घुँडा दुख्ने निको हुन्छ, साथै छाला सम्बन्धित मुसा दाग कोठी हटाउनुका साथै पाइल्स फिस्तुला फिसरको पनि माइनर अपरेसन पनि गरिन्छ। अनि नि काका, त्यहाँ छ नि बाजोपन तथा निसन्तान महिलाहरूको लागि उचित परामर्श पनि दिइन्छ क्या।
1: कति राम्रो कुरा गरे, मेरो त समस्या होइन त नानु।
2: हजुर, तपाईँहरू पनि यस्तै विभिन्न समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् कमल विनायक पोलिक्लिनिक, कमल विनायक भक्तपुर। सम्पर्क नम्बर 97168063728 र 01-5915875।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: हेर न, आज पनि नयाँ लुगा।
5: तलब त निकै बढे जस्तो छ।
6: तलब पनि पहिलाकै हो, अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
7: रंग बहार, रंग बहार।
8: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
7: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
7: बर्जर पेन्स।
9: जस्तो मैले त भ्रष्टाचार विरोधी भिडियोहरू बनाउँछु, कुशासनसँग सम्बन्धित भिडियो बनाउँछु, त्यसो हुने बित्तिकै कुनै पनि भ्रष्टाचार तपाईँले समाउनु भयो भने हेर्दाखेरि कर्मचारी इन्भल्भ भएको जस्तो देखिन्छ। अलिकति खोतल्दै गयो त कर्मचारी सँगसँगै कुनै नेता इन्भल्भ भएको हुन्छ, खोतल्दै गयो भने मन्त्री प्रधानमन्त्रीसम्म पुग्छ, न्यायाधीशसम्म पुग्छ, प्रहरीसम्म पुग्छ, अछुतो कुनै ठाउँ देखिँदैन। अनि अब त्यो भिडियो बनाइदिइसकेपछि के हुँदो रहेछ भन्दाखेरि, ए यसले त हाम्रो पार्टीको अथवा हाम्रो नेताको विरुद्धमा बोलेछ, हाम्रो पार्टीको विरोधी रहेछ भनेर बिस्तारो दुश्मन पनि कमाउँदै गयो। एकातिर प्रशंसक पनि कमाउँदै गयो, अर्कोतिर दुश्मन पनि कमाउँदै
10: गयो। सोशल मिडिया इन्फ्लुएन्सर, कन्टेन्ट क्रिएटर, सफ्टवेयर इन्जिनियर, आइटी एक्सपर्ट टङ्क दाहालसँग गरिएको एक्सक्लुसिभ अन्तर्वार्ता यो साता कार्यक्रम जेरो आवरमा शनिबार बिहान 9-10 बजे भक्तपुर एफएम 105.4 मेगाहर्जमा र युट्युबमा भक्तपुर एफएम 105.4 मेगाहर्जमा सुन्ने प्रयास गर्नुहोला।
2: जीरो आवर।

0: रामपुर FM 105.4 MHz
1: The station with the best music.
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आओ।

0: The station with the best music.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर।

0: you got to.
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: वैद्य आयुर्वेद फर्मा, हाम्रा सेवाहरू ग्यास्ट्रिक, कब्जियत, अजीर्ण, गानुगोला, पिनास, टन्सिल, जन्डिस, नसा च्यापिएर हुने दुखाइ, बाथरोग, युरिक एसिड, पाइल्स, फिस्टुला, ब्लड प्रेसर, सुगर, थाइरोइड, प्रोस्टेट, ओइल थेरापी, स्टिम थेरापी, पत्थरी, बाँझोपना, महिला तथा सुत्केरी सम्बन्धी रोगहरू, यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा, सूर्य विनायक उकालो, भक्तपुर। फोन 50 92 6 97 50 92 6 97। खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म। सदा सर्वदा सबैको आरोग्यको कामना।
3: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर LTG प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू
2: रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
2: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्स

0: रायपुर FM 105.4 MHz
1: The station with the best music.
2: तपाईँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर।

0: नमस्कार, म मदन कृष्ण श्रेष्ठ। अहिले तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 MHz।
1: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 MHz। अहिले हाम्रो स्टुडियोको घडी अनुसार मध्याह्नको 12 बज्यो।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनु होला। धन्यवाद।

0: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटिजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
1: काका, तपाईँलाई त घुँडा दुखेर साह्रै गाह्रो भयो जस्तो छ त।
2: अब कुरा कस्तो छ भने नानु, यो घुँडा यति दुख्यो कि एक महिना भइसक्यो होला म कोठाबाटै बाहिर ननिस्के। अब कति दुख्यो होला, अब घुँडा मात्र दुख्या हो रे भने, यो कहीँ नभएको यो पाइसले पनि यति शास्ति गर्यो कि के भन्ने।
1: बिचरा काका। त्यसो भए काका, तपाईँ कमल बिना एक जानु पर्यो।
2: अब कमल बिना नगएको त धेरै भइसक्यो, अनि यो कमल बिना गएपछि चाहिँ निको हुन्छ बा।
1: काका पनि हँसाउनुहुन्छ। कमल विनायकमा रहेको कमल विनायक पोलिक्लिनिकमा गएपछि चाहिँ निको हुन्छ। त्यहाँ पीआरपी इन्जेक्सन दिने सुविधा छ। त्यो इन्जेक्सन दिएपछि नि काका, तपाईँको घुँडा दुख्ने निको हुन्छ। साथै छाला सम्बन्धित मुसा दाग कोठी हटाउनुका साथै पाइल्स, फिस्तुला, फिसरको पनि माइनर अपरेसन पनि गरिन्छ। अनि नि काका, त्यहाँ छ नि बाजोपन तथा निसन्तान महिलाहरूको लागि उचित परामर्श पनि दिइन्छ क्या।
2: कति राम्रो कुरा गरे, कति राम्रो कुरा गरे। मेरो त समस्या चेट भइसक्यो, होइन त नानु।
3: हजुर, तपाईँहरू पनि यस्तै विभिन्न समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् कमल विनायक पोलिक्लिनिक, कमल विनायक भक्तपुर। सम्पर्क नम्बर 97168063328 र 01-5915875।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: रंग बहार
6: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार।
5: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
5: बर्जर पेन्स।

0: धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
3: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हार्ड जोनी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
2: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल, सलाहघारी, भक्तपुर। फोन 6612695 र 6612705।
4: जस्तो मैले त भ्रष्टाचार विरोधी भिडियोहरू बनाउँछु, कुशासनसँग सम्बन्धित भिडियो बनाउँछु, त्यसो हुने बित्तिकै कुनै पनि भ्रष्टाचार तपाईँले समाउनु भयो भने हेर्दाखेरि कर्मचारी इन्भल्भ भएको जस्तो देखिन्छ। अलिकति खोतल्दै गयो त कर्मचारी सँगसँगै कुनै नेता इन्भल्भ भएको हुन्छ, खोतल्दै गयो भने मन्त्री प्रधानमन्त्रीसम्म पुग्छ, न्यायाधीशसम्म पुग्छ, प्रहरीसम्म पुग्छ, अछुतो कुनै ठाउँ देखिँदैन। अनि अब त्यो भिडियो बनाइदिइसकेपछि के हुँदो रहेछ भन्दाखेरि, ए यसले त हाम्रो पार्टीको अथवा हाम्रो नेताको विरुद्धमा बोलेछ, हाम्रो पार्टीको विरोधी रहेछ भनेर बिस्तारो दुश्मन पनि कमाउँदै गयो। एकातिर प्रशंसक पनि कमाउँदै गयो, अर्कोतिर दुश्मन पनि कमाउँदै
5: गयो। सोशल मिडिया इन्फ्लुएन्सर, कन्टेन्ट क्रिएटर, सफ्टवेयर इन्जिनियर, आइटी एक्सपर्ट टङ्क दाहालसँग गरिएको एक्सक्लुसिभ अन्तर्वार्ता यो साता कार्यक्रम जेरो आवरमा शनिबार बिहान 9-10 बजे भक्तपुर एफएम 105.4 MHz र युट्युबमा भक्तपुर एफएम 105.4 MHz सुन्ने प्रयास गर्नुहोला।
6: रंग बहार, रंग बहार।
7: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
6: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेंस।

0: हेर न, आज पनि नयाँ लुगा।
1: तलब त निकै बढे जस्तो छ।
2: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
3: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
2: घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेंस

0: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको ठीक 1 बज्यो।
1: This is Bhaktapur FM 105.4 megahertz.

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
3: रंग बहार
4: बर्जर संगे उपहार बम्पर
2: क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
3: रंग बहार
4: बर्जर संगे उपहार बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।
6: This is Buck the Port, FM 105.4 megahertz.

0: चन्द्रायन स्वीट्स अ भेजिटेरियन फास्ट फूड यहाँ विवाह व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि मिठाईका विभिन्न परिकारहरू तपाईँहरूको अर्डर बमोजिम तयार गरिन्छ। साथै सभा समारोह तथा अन्य कार्यक्रमका लागि लन्च बक्सको पनि व्यवस्था छ। चन्द्रायन स्वीट्स इताचे भक्तपुर, फोन नम्बर 6610050 6610050।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
3: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हाड जोड्नी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
2: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल, सलाघारी, भक्तपुर, फोन 6612695 र 6612705।
4: हेर्न, आज पनि नयाँ लुगा।
5: तलब त निकै बढे जस्तो छ।
6: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
7: This is Bhaktapur, FM 105.4 MHz. This is Bhaktapur.

0: वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक कब्जियत अजीर्ण गानुगोला पिनास टन्सिल जन्डिस नसा च्यापिएर हुने दुखाइ बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा सूर्य विनायक उकालो भक्तपुर फोन 50 92 6 97 50 92 6 97 खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म सदा सर्वदा सबैको आरोग्यको कामना
1: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
2: भक्तपुरवासीहरूको सेवामा समर्पित सिद्धि स्मृति अस्पतालमा विस्तारित स्वास्थ्य सेवा अन्तर्गत नाक कान र घाँटी सम्बन्धी समस्याका लागि हरेक आइतबारदेखि शुक्रबार दिउँसो 2:30 3:30 र जेनरल सर्जरी सेवाहरूका लागि हरेक सोमबार बुधबार र शुक्रबार दिउँसो 3:00 4:00 विशेषज्ञ डाक्टरहरू उपलब्ध हुनुहुन्छ बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहका लागि भरपर्दो उपचार आजै सम्पर्क गर्नुहोस् अपोइन्टमेन्टको लागि सम्पर्क 9851157020 सिद्धि स्मृति अस्पताल भीमसेन स्थान भक्तपुर
3: रंग बहार, रंग बहार।
4: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
4: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
3: बर्जर पेन्स
5: जस्तो मैले त भ्रष्टाचार विरोधी भिडियोहरू बनाउँछु कुशासनसँग सम्बन्धित भिडियो बनाउँछु त्यसो हुने बित्तिकै कुनै पनि भ्रष्टाचार तपाईँले समाउनु भयो भने हेर्दाखेरि कर्मचारी इन्भल्भ भएको जस्तो देखिन्छ अलिकति खोतल्दै गयो त कर्मचारी सँगसँगै कुनै नेता इन्भल्भ भएको हुन्छ खोतल्दै गयो भने मन्त्री प्रधानमन्त्रीसम्म पुग्छ न्यायाधीशसम्म पुग्छ प्रहरीसम्म पुग्छ अछुतो कुनै ठाउँ देखिँदैन अनि अब त्यो भिडियो बनाइदिइसकेपछि के हुँदो रहेछ भन्दाखेरि ए यसले त हाम्रो पार्टीको अथवा हाम्रो नेताको विरुद्धमा बोलेछ हाम्रो पार्टीको विरोधी रहेछ भनेर बिस्तारो दुश्मन पनि कमाउँदै गयो एकातिर प्रशंसक पनि कमाउँदै गयो अर्कोतिर दुश्मन पनि कमाउँदै
6: गयो सोशल मिडिया इन्फ्लुएन्सर कन्टेन्ट क्रिएटर सफ्टवेयर इन्जिनियर आइटी एक्सपर्ट टङ्क दाहालसँग गरिएको एक्सक्लुसिभ अन्तर्वार्ता यो साता कार्यक्रम जेरो आवरमा शनिबार बिहान 9-10 बजे भक्तपुर एफएम 105.4 मेगाहर्जमा र युट्युबमा भक्तपुर एफएम 105.4 मेगाहर्जमा सुन्ने प्रयास गर्नुहोला
7: This is Bhaktapur FM 105.4 MHz.

तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको ठीक 2 बज्यो।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
4: भक्तपुर FM 105.4 MHz

0: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
1: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हाड जोड्नी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
0: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल, सलाखारी, भक्तपुर। फोन 6612695 र 6612705।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर LTG प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
4: हेर न, आज पनि नयाँ लुगा।
5: तलब त निकै बढे जस्तो छ।
6: तलब पनि पहिलाकै हो, अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
7: FM 105.4 MHz।

0: ओहो रुजी, तिमी पनि डिएन टेलर्समा?
1: आम्मै मन्जु, तिमी पो? कस्तो अचम्म, 5 वर्षपछि बल्ल आज भेट भयो। दर्शन है बिनाजु?
2: दर्शन दर्शन।
0: अनि ऊ चाहिँ को नि?
2: यो हाम्रो छोरा यमन।
0: अबु यत्रो भइसक्यो है?
3: भइसक्यो नि, यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एक जोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि। अनि के छ तिम्रो हाल खबर? यहाँ किन नि?
0: ऊ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि।
4: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू, सुट तथा कोट, विभिन्न कम्पनीका सर्टहरू, विभिन्न साइजका पाइन्टहरू, स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू, स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो सर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू, अब दौरा सुरुवाल पनि सिलाइन्छ। साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ।
2: त्यही भएर त हामी सबैको पहिलो रोजाई डिएन टेलर्स।
4: सम्पर्क भक्तपुर मिनी बस पार्क, नपुखो अगाडि, फोन नम्बर 63 13 165।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: काका, तपाईँलाई त घुँडा दुखेर साह्रै गाह्रो भयो जस्तो छ त।
2: अब कुरा कस्तो छ भने नानी, यो घुँडा यति दुख्यो एक महिना भइसक्यो होला म कोठाबाटै बाहिर ननिस्के। अब कति दुख्यो होला, अब घुँडा मात्र दुख्या हो रे भने यो कही नभएको यो पाइसले पनि यति शास्ति गर्यो कि के भन्ने
1: बिचरा काका। त्यसो भए काका, तपाईँ कमल बिना एक जानु पर्यो।
2: अब कमल बिना नगएको त धेरै भइसक्यो, अनि यो कमल बिना गएपछि चाहिँ निको हुन्छ बा।
1: काका पनि हँसाउनुहुन्छ, कमल विनायकमा रहेको कमल विनायक पोलिक्लिनिकमा गएपछि चाहिँ निको हुन्छ। त्यहाँ पीआरपी इन्जेक्सन दिने सुविधा छ, त्यो इन्जेक्सन दिएपछि नि काका तपाईँको घुँडा दुख्ने निको हुन्छ। साथै छाला सम्बन्धित मुसा दाग कोठी हटाउनुका साथै पाइल्स फिस्तुला फिसरको पनि माइनर अपरेसन पनि गरिन्छ। अनि नि काका, त्यहाँ छ नि बाजोपन तथा निसन्तान महिलाहरूको लागि उचित परामर्श पनि दिइन्छ क्या।
2: कति राम्रो कुरा गरे, कति राम्रो कुरा गरे, मेरो त समस्या चेट भइसक्यो होइन त नानु।
3: हजुर, तपाईँहरू पनि यस्तै विभिन्न समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् कमल विनायक पोलिक्लिनिक कमल विनायक भक्तपुर। सम्पर्क नम्बर 97168063328 र 01-5915875।
4: जस्तो मैले त भ्रष्टाचार विरोधी भिडियोहरू बनाउँछु, कुशासनसँग सम्बन्धित भिडियो बनाउँछु, त्यसो हुने बित्तिकै कुनै पनि भ्रष्टाचार तपाईँले समाउनु भयो भने हेर्दाखेरि कर्मचारी इन्भल्भ भएको जस्तो देखिन्छ। अलिकति खोतल्दै गयो त कर्मचारी सँगसँगै कुनै नेता इन्भल्भ भएको हुन्छ, खोतल्दै गयो भने मन्त्री प्रधानमन्त्रीसम्म पुग्छ, न्यायाधीशसम्म पुग्छ, प्रहरीसम्म पुग्छ, अछुतो कुनै ठाउँ देखिँदैन। अनि अब त्यो भिडियो बनाइदिइसकेपछि के हुँदो रहेछ भन्दाखेरि ए यसले त हाम्रो पार्टीको अथवा हाम्रो नेताको विरुद्धमा बोलेछ, हाम्रो पार्टीको विरोधी रहेछ भनेर बिस्तारो दुश्मन पनि कमाउँदै गयो। एकातिर प्रशंसक पनि कमाउँदै गयो, अर्कोतिर दुश्मन पनि कमाउँदै
5: भयो। सोशल मिडिया इन्फ्लुएन्सर, कन्टेन्ट क्रिएटर, सफ्टवेयर इन्जिनियर, आइटी एक्सपर्ट टङ्क दाहालसँग गरिएको एक्सक्लुसिभ अन्तर्वार्ता यो साता कार्यक्रम जेरो आवरमा शनिबार बिहान 9-10 बजे भक्तपुर एफएम 105.4 MHz र युट्युबमा भक्तपुर एफएम 105.4 MHz सुन्ने प्रयास गर्नुहोला।
6: जीरो आवर।

0: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको ठीक 3 बज्यो।
1: यो समय लक्ष्मी मिठाई भण्डारको हो।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
2: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
3: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हार्ड जोर्नी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
2: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल, सलाखारी, भक्तपुर। फोन 6612695 र 6612705।

0: वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक कब्जियत अजीर्ण गानुगोला पिनास टन्सिल जन्डिस नसा च्यापिएर हुने दुखाइ बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा सूर्य विनायक उकालो भक्तपुर फोन 50 92 6 97 50 92 6 97 खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म सदा सर्वदा सबैको आरोग्यको कामना
1: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
2: जस्तो मैले त भ्रष्टाचार विरोधी भिडियोहरू बनाउँछु कुशासनसँग सम्बन्धित भिडियो बनाउँछु त्यसो हुने बित्तिकै कुनै पनि भ्रष्टाचार तपाईँले समाउनु भयो भने हेर्दाखेरि कर्मचारी इन्भल्भ भएको जस्तो देखिन्छ अलिकति खोतल्दै गयो त कर्मचारी सँगसँगै कुनै नेता इन्भल्भ भएको हुन्छ खोतल्दै गयो भने मन्त्री प्रधानमन्त्रीसम्म पुग्छ न्यायाधीशसम्म पुग्छ प्रहरीसम्म पुग्छ अछुतो कुनै ठाउँ देखिँदैन अनि अब त्यो भिडियो बनाइदिइसकेपछि के हुँदो रहेछ भन्दाखेरि ए यसले त हाम्रो पार्टीको अथवा हाम्रो नेताको विरुद्धमा बोलेछ हाम्रो पार्टीको विरोधी रहेछ भनेर बिस्तारो दुश्मन पनि कमाउँदै गयो एकातिर प्रशंसक पनि कमाउँदै गयो अर्कोतिर दुश्मन पनि कमाउँदै
3: भए सोशल मिडिया इन्फ्लुएन्सर कन्टेन्ट क्रिएटर सफ्टवेयर इन्जिनियर आइटी एक्सपर्ट टङ्क दाहालसँग गरिएको एक्सक्लुसिभ अन्तर्वार्ता यो साता कार्यक्रम जेरो आवरमा शनिबार बिहान 9-10 बजे भक्तपुर एफएम 105.4 MHz र युट्युबमा भक्तपुर एफएम 105.4 MHz सुन्ने प्रयास गर्नुहोला।
4: जीरो आवर।

0: काका, तपाईँलाई त घुँडा दुखेर साह्रै गाह्रो भयो जस्तो छ त।
1: अब कुरा कस्तो छ भने नानु, यो घुँडा यति दुख्यो कि एक महिना भइसक्यो होला म कोठाबाटै बाहिर ननिस्के। अब कति दुख्यो होला, अब घुँडा मात्र दुख्या हो रे भने यो कहीँ नभएको यो पाइसले पनि यति शास्ति गर्यो कि के भन्ने।
0: बिचरा काका, त्यसो भए काका तपाईँ कमल बिना एक जानु पर्यो।
1: अब कमल बिना नगएको त धेरै भइसक्यो, अनि यो कमल बिना गएपछि चाहिँ निको हुन्छ बा।
0: काका पनि हँसाउनुहुन्छ, कमल विनायकमा रहेको कमल विनायक पोलिक्लिनिकमा गएपछि चाहिँ निको हुन्छ, त्यहाँ पीआरपी इन्जेक्सन दिने सुविधा छ। त्यो इन्जेक्सन दिएपछि नि काका तपाईँको घुँडा दुख्ने निको हुन्छ, साथै छाला सम्बन्धित मुसा दाग कोठी हटाउनुका साथै पाइल्स फिस्तुला फिसरको पनि माइनर अपरेसन पनि गरिन्छ। अनि नि काका, त्यहाँ छ नि बाजोपन तथा निसन्तान महिलाहरूको लागि उचित परामर्श पनि दिइन्छ क्या।
1: कति राम्रो कुरा गरे, कति राम्रो कुरा गरे, मेरो त समस्या छेड भइसक्यो, होइन त नानु।
2: हजुर, तपाईँहरू पनि यस्तै विभिन्न समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् कमल विनायक पोलिक्लिनिक, कमल विनायक भक्तपुर। सम्पर्क नम्बर 97168063328 र 01-5915875।
3: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनु होला। धन्यवाद।

0: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
1: क्यान्सर या फुक्को उपचार विराटनगरै उपलब्ध दु। दकुङ कथोया क्यान्सर या उपचार विधि शल्यक्रिया रेडिएसन नापङ न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु। नेपाया दको थ्यानङ क्यान्सर या उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु। उपचार या लागि पियाचोने मागुमधु विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर एक क्यान्सर अस्पताल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारी या निम्ति सपुल एप 9761002530।
2: जस्तो मैले त भ्रष्टाचार विरोधी भिडियोहरू बनाउँछु, कुशासनसँग सम्बन्धित भिडियो बनाउँछु, त्यसो हुने बित्तिकै कुनै पनि भ्रष्टाचार तपाईँले समाउनु भयो भने हेर्दाखेरि कर्मचारी इन्भल्भ भएको जस्तो देखिन्छ। अलिकति खोतल्दै गयो त कर्मचारी सँगसँगै कुनै नेता इन्भल्भ भएको हुन्छ, खोतल्दै गयो भने मन्त्री प्रधानमन्त्रीसम्म पुग्छ, न्यायाधीशसम्म पुग्छ, प्रहरीसम्म पुग्छ, अछुतो कुनै ठाउँ देखिँदैन। अनि अब त्यो भिडियो बनाइदिइसकेपछि के हुँदो रहेछ भन्दाखेरि, ए यसले त हाम्रो पार्टीको अथवा हाम्रो नेताको विरुद्धमा बोलेछ, हाम्रो पार्टीको विरोधी रहेछ भनेर बिस्तारो दुश्मन पनि कमाउँदै गयो। एकातिर प्रशंसक पनि कमाउँदै गयो, अर्कोतिर दुश्मन पनि कमाउँदै
3: भए। सोशल मिडिया इन्फ्लुएन्सर, कन्टेन्ट क्रिएटर, सफ्टवेयर इन्जिनियर, आइटी एक्सपर्ट टङ्क दाहालसँग गरिएको एक्सक्लुसिभ अन्तर्वार्ता यो साता कार्यक्रम जेरो आवरमा शनिबार बिहान 9-10 बजे भक्तपुर एफएम 105.4 मेगाहर्जमा र युट्युबमा भक्तपुर एफएम 105.4 मेगाहर्जमा सुन्ने प्रयास गर्नुहोला।

0: धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: हेर न, आज पनि नयाँ लुगा।
3: तलब त निकै बढे जस्तो छ।
4: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।

0: वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक कब्जियत अजीर्ण गानुगोला पिनास टन्सिल जन्डिस नसा च्यापिएर हुने दुखाइ बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू यौनजन्य समस्या जन्डिस नसा च्यापिएर हुने दुखाइ बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू जन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा सूर्य विनायक उकालो भक्तपुर फोन 50 92 6 97 50 92 6 97 खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म सदा सर्वदा सबैको आरोग्यको कामना
1: ओहो रुजी तिमी पनि डिएन टेनर्समा आम्मै मन्जु तिमी पो कस्तो अचम्म 5 वर्षपछि बल्ल आज भेट भयो दर्शन है बिनाजु
2: दर्शन दर्शन
1: अनि ऊ चाहिँ को नि
2: यो हाम्रो छोरा यमन
1: अबु यत्रो भइसक्यो है
3: भइसक्यो नि यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एक जोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि अनि के छ तिम्रो हाल खबर यहाँ किन नि ऊ बेला बिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि
0: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू सुट तथा कोट विभिन्न कम्पनीका सर्टहरू विभिन्न साइजका पाइन्टहरू स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो सर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू अब दौरा सुरुवाल पनि सिलाइन्छ साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ
2: त्यही भएर त हामी सबैको पहिलो रोजाई डिएन टेलर्स
0: सम्पर्क भक्तपुर मिनी बस पार्क नपुखो अगाडि फोन नम्बर 6 13 165
4: डाक्टर इवामुरा मेमोरियल अस्पताल जहाँ 24 घन्टा आकस्मिक सेवा छन्
5: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया हार्ड जोनी शल्यक्रिया स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ
4: विशेषताहरू सिटी स्क्यान अल्ट्रासाउन्ड प्याथोलोजी उपलब्ध विशेषज्ञ सेवाहरू दन्त चिकित्सा छाला तथा यौन रोग ग्यास्ट्रोइन्ट्रोलोजी एम्बुलेन्स सेवा डायग्नोस्टिक सेवाहरू डाक्टर इवामुरा मेमोरियल अस्पताल सलाहघारी भक्तपुर फोन 6612695 र 6612705

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: जस्तो मैले त भ्रष्टाचार विरोधी भिडियोहरू बनाउँछु, कुशासनसँग सम्बन्धित भिडियो बनाउँछु, त्यसो हुने बित्तिकै कुनै पनि भ्रष्टाचार तपाईँले समाउनु भयो भने हेर्दाखेरि कर्मचारी इन्भल्भ भएको जस्तो देखिन्छ। अलिकति खोतल्दै गयो त कर्मचारी सँगसँगै कुनै नेता इन्भल्भ भएको हुन्छ, खोतल्दै गयो भने मन्त्री प्रधानमन्त्रीसम्म पुग्छ, न्यायाधीशसम्म पुग्छ, प्रहरीसम्म पुग्छ, अछुतो कुनै ठाउँ देखिँदैन। अनि अब त्यो भिडियो बनाइदिइसकेपछि के हुँदो रहेछ भन्दाखेरि ए यसले त हाम्रो पार्टीको अथवा हाम्रो नेताको विरुद्धमा बोलेछ, हाम्रो पार्टीको विरोधी रहेछ भनेर बिस्तारो दुश्मन पनि कमाउँदै गयो। एकातिर प्रशंसक पनि कमाउँदै गयो, अर्कोतिर दुश्मन पनि कमाउँदै
3: भए। सोशल मिडिया इन्फ्लुएन्सर, कन्टेन्ट क्रिएटर, सफ्टवेयर इन्जिनियर, आइटी एक्सपर्ट टङ्क दाहालसँग गरिएको एक्सक्लुसिभ अन्तर्वार्ता यो साता कार्यक्रम जेरो आवरमा शनिबार बिहान 9-10 बजे भक्तपुर एफएम 105.4 मेगाहर्जमा र युट्युबमा भक्तपुर एफएम 105.4 मेगाहर्जमा सुन्ने प्रयास गर्नुहोला।
4: जीरो आवर।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनु होला। धन्यवाद।

0: क्यान्सर या फुक्क उपचार विराटनगरै उपलब्ध दु दक्कुङ कथैया क्यान्सर या उपचार विधि शल्यक्रिया रेडिएसन नापङ न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु नेपाया दक्कु थ्यानङ क्यान्सर या उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु उपचार या लागि पियाचुने मागु मधु विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर एक क्यान्सर अस्पताल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारी या निम्ति सफुल्याप 97160025300
1: रंग बहार रंग बहार
2: बर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
1: बर्जर पेन्स
3: Zero Hour. जस्तो मैले त भ्रष्टाचार विरोधी भिडियोहरू बनाउँछु, कुशासनसँग सम्बन्धित भिडियो बनाउँछु, त्यसो हुने बित्तिकै कुनै पनि भ्रष्टाचार तपाईँले समाउनु भयो भने हेर्दाखेरि कर्मचारी इन्भल्भ भएको जस्तो देखिन्छ, अलिकति खोतल्दै गयो त कर्मचारी सँगसँगै कुनै नेता इन्भल्भ भएको हुन्छ, खोतल्दै गयो भने मन्त्री प्रधानमन्त्रीसम्म पुग्छ, न्यायाधीशसम्म पुग्छ, प्रहरीसम्म पुग्छ, अछुतो कुनै ठाउँ देखिँदैन। अनि अब त्यो भिडियो बनाइदिइसकेपछि के हुँदो रहेछ भन्दाखेरि ए यसले त हाम्रो पार्टीको अथवा हाम्रो नेताको विरुद्धमा बोलेछ, हाम्रो पार्टीको विरोधी रहेछ भनेर बिस्तारो दुश्मन पनि कमाउँदै गयो, एकातिर प्रशंसक पनि कमाउँदै गयो, अर्कोतिर दुश्मन पनि कमाउँदै
4: गयो। सोशल मिडिया इन्फ्लुएन्सर, कन्टेन्ट क्रिएटर, सफ्टवेयर इन्जिनियर, आइटी एक्सपर्ट टङ्क दाहालसँग गरिएको एक्सक्लुसिभ अन्तर्वार्ता यो साता कार्यक्रम जेरो आवरमा शनिबार बिहान 9-10 बजे भक्तपुर एफएम 105.4 मेगाहर्जमा र युट्युबमा भक्तपुर एफएम 105.4 मेगाहर्जमा सुन्ने प्रयास गर्नुहोला।
3: Zero Hour.

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: काका, तपाईँलाई त घुँडा दुखेर साह्रै गाह्रो भयो जस्तो छ त।
2: अब कुरा कस्तो छ भने नानु, यो घुँडा यति दुख्यो कि एक महिना भइसक्यो होला म कोठाबाटै बाहिर ननिस्के। अब कति दुख्यो होला, अब घुँडा मात्र दुख्या हो रे भने यो कहीँ नभएको यो पाइसले पनि यति शास्ति गर्यो कि के भन्ने।
1: बिचरा काका। त्यसो भए काका, तपाईँ कमल बिना एक जानु पर्यो।
2: अब कमल बिना नगएको त धेरै भइसक्यो, अनि यो कमल बिना गएपछि चाहिँ निको हुन्छ बा।
1: काका पनि हसाउनुहुन्छ। कमल विनायकमा रहेको कमल विनायक पोलिक्लिनिकमा गएपछि चाहिँ निको हुन्छ। त्यहाँ PRP इन्जेक्सन दिने सुविधा छ। त्यो इन्जेक्सन दिएपछि नि काका, तपाईँको घुँडा दुख्ने निको हुन्छ। साथै छाला सम्बन्धित मुसा दाग कोठी हटाउनुका साथै पाइल्स, फिस्तुला, फिसरको पनि माइनर अपरेसन पनि गरिन्छ। अनि नि काका, त्यहाँ छ नि बाजोपन तथा निसन्तान महिलाहरूको लागि उचित परामर्श पनि दिइन्छ क्या।
2: कति राम्रो कुरा गरे।
3: हजुर, तपाईँहरू पनि यस्तै विभिन्न समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् कमल विनायक पोलिक्लिनिक, कमल विनायक भक्तपुर। सम्पर्क नम्बर 97168063328 र 01-5915875।
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र CIT भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
5: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर LTG प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
6: FM 105.4 MHz।

वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक कब्जियत अजीर्ण गानुगोला पिनास टन्सिल जन्डिस नसा च्यापिएर हुने दुखाइ बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा सूर्य विनायक उकालो भक्तपुर फोन 50 92 6 97 50 92 6 97 खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म सदा सर्वदा सबैको आरोग्यको

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: डाक्टर इवामुरा मेमोरियल अस्पताल जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
3: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हार्ड जोनी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
2: विशेषताहरू सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल सलाघारी भक्तपुर, फोन 6612695 र 6612705।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
6: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंस

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनु होला। धन्यवाद।

0: भक्तपुरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा खुसीको खबर, सिद्धि मेमोरियल अस्पतालमा मुटु रोग सेवा सुरु भएको छ। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर आनन्द जीसीबाट परामर्श लिनका लागि प्रत्येक मंगलबार र शनिबार बिहान 8-9 बजेसम्म अस्पतालमा सम्पर्क गर्न सक्नुहुनेछ। मुटुको स्वास्थ्य हाम्रो प्राथमिकता। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर किशन कुमार कुशुहाबाट परामर्श सेवा उपलब्ध छ। हरेक सोमबार र बिहिबार दिउँसो 1-2 बजेसम्म। अपोइन्टमेन्टका लागि मोबाइल नम्बर 98511-5720। मोबाइल नम्बर फेरि एकपटक 98511-5720। सिद्धि मेमोरियल अस्पताल, भीमसेन स्थान, भक्तपुर।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
2: साथै 65-inch स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्ट्स।

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147।
1: भक्तपुर FM 105.4 MHz।

0: जीरो आवर जीरो आवर
1: जस्तो मैले त भ्रष्टाचार विरोधी भिडियोहरू बनाउँछु, कुशासनसँग सम्बन्धित भिडियो बनाउँछु, त्यसो हुने बित्तिकै कुनै पनि भ्रष्टाचार तपाईँले समाउनु भयो भने हेर्दाखेरि कर्मचारी इन्भल्भ भएको जस्तो देखिन्छ, अलिकति खोतल्दै गयो त कर्मचारी सँगसँगै कुनै नेता इन्भल्भ भएको हुन्छ, खोतल्दै गयो भने मन्त्री प्रधानमन्त्रीसम्म पुग्छ, न्यायाधीशसम्म पुग्छ, प्रहरीसम्म पुग्छ, अछुतो कुनै ठाउँ देखिँदैन। अनि अब त्यो भिडियो बनाइदिइसकेपछि के हुँदो रहेछ भन्दाखेरि ए यसले त हाम्रो पार्टीको अथवा हाम्रो नेताको विरुद्धमा बोलेछ, हाम्रो पार्टीको विरोधी रहेछ भनेर बिस्तारो दुश्मन पनि कमाउँदै गयो। एकातिर प्रशंसक पनि कमाउँदै गयो, अर्कोतिर दुश्मन पनि कमाउँदै
2: गयो। सोशल मिडिया इन्फ्लुएन्सर, कन्टेन्ट क्रिएटर, सफ्टवेयर इन्जिनियर, आइटी एक्सपर्ट टङ्क दाहालसँग गरिएको एक्सक्लुसिभ अन्तर्वार्ता यो साता कार्यक्रम जेरो आवरमा शनिबार बिहान 9-10 बजे भक्तपुर एफएम 105.4 मेगाहर्जमा र युट्युबमा भक्तपुर एफएम 105.4 मेगाहर्जमा सुन्ने प्रयास गर्नुहोला।
0: जीरो आवर।

0: भक्तपुर FM 105.4 MHz।
1: पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति
2: भक्तपुर नगरपालिकाको प्रस्तुति
0: खोप स भक्तपुर आवाज।
3: पुर्खाले सृजेको सम्पत्ति हाम्रो कला र संस्कृति जोजोलपा नमस्कार। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित रेडियो कार्यक्रम खोपस भक्तपुर आवाजको कला संस्कृति र सम्पदामा हार्दिक स्वागत तथा अभिवादन। कार्यक्रम खोपस तपाईँले साताको तीन दिन फरक फरक विषयमा सुन्न सक्नुहुनेछ, जस अनुसार हरेक शुक्रबार बेलुका 6:30 बजेदेखि 7 बजेसम्म कला संस्कृति र सम्पदा सुन्न सक्नुहुनेछ। साताको सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म शिक्षा स्वास्थ्य र पर्यटन सुन्न सक्नुहुनेछ। त्यस्तै गरी हरेक बुधबार बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म खोपस मार्फत भक्तपुर नगरपालिकासँग सम्बन्धित विविध गतिविधि सूचना एवं जानकारी सुन्न सक्नुहुनेछ मात्र भक्तपुर FM 105.4 MHz। साथै देश विदेशमा रहनुहुने श्रोताले हामीलाई www.bhaktapurfm.com.np अनलाइनमा सुनेर साथ दिन सक्नुहुनेछ भने मोबाइलको एप्स हाम्रो पात्रोमा पनि लाइभ सुन्न सक्नुहुनेछ। कार्यक्रम खोपस अन्तर्गत कला संस्कृति र सम्पदामा हामी तपाईँहरूमा विभिन्न कला संस्कृति र सम्पदाको जानकारी, त्यसको इतिहास र त्यससँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूसँगको कुराकानी गर्नेछौँ। हामीलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्रद्वय राजेश हादा र रवि हाडाले। कला संस्कृति र सम्पदाको आजको श्रृङ्खलामा भक्तपुरका केही परम्परागत नाचहरू, जसले विश्व सामु भक्तपुरको महिमा अति महत्व अनि उच्च बनाएको छ, यस्ता नाचहरू बारे विविध जानकारी दिन उपस्थित भइसकेकी छु म प्रस्तुता निर्जला प्रजापति। नेवार समुदायका नाचहरू केवल मनोरञ्जनका साधन मात्र नभएर यस समुदायको इतिहास, संस्कृति, धर्म र सामाजिक जीवनको खम्बाहरू हुन्। यी नाचहरूले धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वहरू पनि अत्यन्त महिमा बोकेको पाइन्छ। नेवार समुदायका अधिकांश नाचहरू तान्त्रिक विधि र शक्ति पूजामा आधारित हुँदा मुकुण्डो लगाएपछि नर्तकमा देवत्व प्रवेश गर्ने जनविश्वास छ। नगर वा गाउँहरूलाई देवी प्रकोप, महामारी र भूत प्रेतको बाधाबाट जोगाउनको लागि परम्परागत रूपमा देश फन्को मारेर यी नाचहरू नचाउने गरिन्छ। मल्लकाल र त्योभन्दा अघिदेखि चल्दै आएको यी नाचहरू लाखे नाच आजसम्म पनि जीवन्त नै छ। यी नाचहरू सिक्न र प्रदर्शन गर्न निश्चित गुठी र समुदायका मानिसहरू वर्षौंदेखि लागि परेका छन्, जसले गर्दा संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भइरहेको पनि हामी देख्न पाउँछौं। यस्ता जात्रा र पर्वहरूमा नाच प्रदर्शन गर्दा सम्पूर्ण समुदाय एक ठाउँमा जम्मा हुन्छन्, त्यसले आपसी भाइचारा, मेलमिलाप र सामाजिक एकतालाई बलियो बनाउँछ। आधुनिक मनोरञ्जनका साधन नहुँदाका बखत चाडपर्वमा प्रस्तुत गरिने यी यस्ता नाचहरू नै समाजलाई ऊर्जा र मनोरञ्जन दिने मुख्य माध्यमको रूपमा विकास भएको पनि मान्न सकिन्छ। नेवार समुदायका नाचहरू कला कौशलका अनुपम उदाहरण हुन्, जसले मानव प्रकृति र ईश्वर बीचको सम्बन्धलाई कलात्मक रूपमा पनि प्रस्तुत गर्दछन्। नाचगानको सांस्कृतिक राजधानी भक्तपुर सापारुको एक साता गुलजार भएर यो वर्षको लागि बीत मारेर गइसक्यो। भक्तपुरको प्रत्येक गल्ली र चोकहरूमा हरेक वर्ष झै सांस्कृतिक नाचहरू, बाजा गाजा, लोक नृत्य र लोक सङ्गीतमा प्रत्येक गोधुली साँझदेखि मध्य रातसम्म सुमधुर गुन्जिरह्यो। यहाँका सांस्कृतिक वैभव यति आश्चर्य लाग्दो छ कि भर्खरको 4 वर्षीय बालक पनि मस्त कवान्चा मौलिक नाच नाचिरहेको देखिन्छ भने 70 वर्षीय वृद्ध बा पनि मस्त मग्न भएर पछिमा बजाइरहेको हामी देख्न सक्छौ। कलकलाउँदो भर्खरको 4 वर्षीय बाबु नागाचा नाच नाचिरहेको देखिन्थ्यो। कलिला बालबालिकाहरू पनि स्वतस्फूर्त गाइचा र फाकन्दली नाचिरहेको पनि हामीले देख्न सक्छौ। बाजाहरू बजाइरहेको पनि हामी सुन्न सक्छौँ र देख्न सक्छौँ। यतिको तादम्यता बजाइरहेको सहर साँच्चै नै रहरलाग्दो र आकर्षक छ। सापारुको हप्ता दिनसम्मै जय गुरु दत्तात्रेयको जात्रा हुँदै आकाश भैरवको जात्रा, बाराही जात्रा भएर अन्तमा कृष्ण जन्माष्टमीको दिन वाकुपति नारायणको कृष्ण प्रारूप भक्तपुरको दक्षिणा मार्ग चाहेर अर्को वर्षलाई पनि थाँती बस्थ्यो। के झमझम पानीमा पनि सापारूले आरामको श्वास बिसायो होला त? सांस्कृतिक नाचगानले पनि न घाम भने, न पानी, न साँझ भने, न रात, सांस्कृतिक राजधानी भक्तपुरले झल्की झकाऊ मुद्रामा मोहक नाचहरूको संगीत, लय र गाना मस्त मग्न भए हप्ता दिनको सापारूको प्राचीनतम महोत्सव स्वरूपमा आफूलाई रुझाएर सांस्कृतिक वैभवलाई आफू जतिकै माया गर्ने भक्तपुरवासीहरूले अब नयाँ सालमा नयाँ स्वागत गरौंला भन्दै विदाईका हात हलाउँदै विदा माग्यो। आज भोलिको नयाँ पुस्ताको उर्लन्दो सहभागिताले जात्रा मनाउने पुरानो चलनमा एवं पुरानो धारमा सायद परिवर्तन भएको छ। अझ आज भोलिको सापारूमा घिन्ताङ्गिसी खेल्ने महिलाहरूको उपस्थिति ज्यादै बाक्लो देखिन्छ। लगभग 10 वर्ष अगाडि पनि सापारूको जात्रा पर्व र बाजागाजाहरूमा महिलाहरूको उपस्थिति नगन्य थियो। कुनै समय त अझ महिलाहरूको अवसर यी बाजागाजा र नाचगानमा बन्डे जस्तै थियो। समय फेरियो। आज भक्तपुरको नाचगान, गीत, संगीत, जात्रा पर्वहरूमा महिला तथा युवा पुस्ताको उल्लेख्य उपस्थितिले खुसी तुल्याएको पनि छ। भक्तपुरको परम्परागत नाचहरूको वर्गीकरणको क्रममा एउटा आधार मुकुदोलाई पनि मान्न सकिन्छ। मुखुडो धारण गर्ने र नगर्ने आधारमा पनि यहाँका नाचहरूलाई सामान्यतया विभक्त गर्न सकिन्छ। धार्मिक सांस्कृतिक महत्व बोकिएको नवदुर्गा नाच, देवी प्याकङ, भैलो प्याकङ, कवान्चा प्याकङ, लाखे प्याकङ आदि मुखुडोधारी नाच हुन्। लौकिक नाचहरूमा मुखुडो नवदुर्गाको नाचको जस्तोको सत्ता आँखा र मुखबाट देखिने गरी कपडाको शिर ढाकेर नाच देखाउने चलन रही आएको देखिन्छ। आज पनि उत्तिकै लोकप्रिय रही आएको गाई चप्याखाँ र यस कुराको उदाहरण स्वरूप छ। कपडाले शिर पनि नछोपिकन प्रस्तुत गरिने नाचहरूमा ख प्याखाङ, नागा चप्याखाङ, कच्ची मचा वायागु प्याखाङ आदि पर्दछ। भक्तपुरमा प्रचलित रही आएका नाचहरूमा देखा पर्ने विशिष्टता लगायतका तिनका नामहरूलाई समेत विचार गर्दा पूर्व मध्यकालमा 14 शताब्दी पुग्नुपर्ने हुन्छ। उक्त समयतिर वा भनौ देवल देवी र जयस्थिति मल्लको समयदेखिको सिङ्गो मल्लकालीन नेपाल उपत्यका मैथिल सङ्गीतको सागरमा समेत पनि चुलुम्म डुबेर मैथिलमय बन्न पुगेको थियो। त्यसको बचे खुचेको प्रभाव आज पनि उपत्यकाका तिनैवटा सहरहरूमा सतल पातीहरूमा गाइने धल्चा भजन जस्ता भक्ति गीतहरूमा समेत सुन्न सकिन्छ। अर्कोतिर शैव र शाक्तमठसँगै मिश्रित रूपले चलेर आएको वैष्णवको भक्ति कृष्ण भक्ति धारामा यहाँको मल्लकालीन लौकिक सांस्कृतिक जीवन लिप्त भएर बहन्न पुगेको थियो। त्यसको छनङ आज पनि मिल्छ। भक्तपूर्ण जनै पूर्णिमा, गाई जात्रा लगायत कृष्ण जन्माष्टमी गरी 9 दिनसम्म मनाइने गुनुपुनी पर्वलाई नै उदाहरणको रूपमा लिऊ। भक्तपुरमा प्रचलित प्राय अधिकांश नाचहरू सोही 9 दिनसम्म मनाइने पर्वका सार्वजनिक प्रदर्शनमा ल्याउने गरिन्छन्। यस्ता नाचहरू गीत एवं गीती नाटक लगायत अनेक हास्य प्रधानक प्रसहहरू यहाँका सडक, चोक, डबली जस्ता सार्वजनिक स्थलहरूमा प्रदर्शन गर्ने चलन छ। गाई जात्राको दिनमा सहरको परम्परागत प्रदक्षिणा मार्ग पट हुँदै दिनभर लट्ठी जुटाएर नाच्दै गर्ने घिन्ताङ्गिसी नाच भक्तिधाराकै उपज हो, जुन मैथिल देव देवी र जयस्टी मल्लको पालादेखि चलेर आएको विधि हुन्छ। त्यस्तै गरी गाई जात्राको भोलिपल्टदेखि अन्य नाचहरू भैलो प्याकङ, देवी प्याकङ, माक प्याकङ, ख्या प्याकङ, मेखा प्याकङ, लुसी प्याकङ, गाइचा प्याकङ, सौवा प्याकङ, नटुवा चप्याकङ, ख प्याकङ, कृष्ण लीला, महादेव, पार्वती प्याकङ आदि हुन्।

आर्बिनोट, एस्ता यी यावत नाचहरू लगायत रणजित मल्लको कृष्ण चरित्र उदाहरण स्वरूप छन्। नेपालमा धार्मिक समन्वय र सांस्कृतिक एकता एवं सद्भाव कायम राख्दै हिन्दू धर्म र बौद्ध धर्म सँगसँगै समृद्ध भएर आएको कुरा ऐतिहासिक एवं पौराणिक समेत ज्ञान हुन गएको छ। नाचहरूको प्रस्तुति सँगै त बाजा बजाउने र गीत पनि गाउने चलनहरू रहेका छन्। यस्ता सापारू पछिका नाचहरूमा धेरै नाचहरू उल्लेख्य छन् जुन आज पनि हाम्रो चलन चल्तीमा देख्न सुन्न पाइन्छन्। यस्ता नाचहरूमा हामी कुरा गर्दै गर्दा हामी देवी नाचलाई पनि लिन सक्छौँ। भक्तपुर नगरको आराध्य देवी श्री नवदुर्गा भवानीको प्रतिरूपको रूपमा देवी नाचलाई लिने गरिन्छ। बलबल अष्टमी पछि नवदुर्गा देवी जले विज्याके गरेपछि भक्तपुरमा नवदुर्गा देवीको अभावलाई महसुस हुन नदिन भक्तपुरवासीले देवी नाचलाई मञ्चन गरेको हुन्छ। यहाँ महाकाली, महालक्ष्मी र कुमारी प्रमुख देवीहरू हुन्। यस बाहेक यसमा बेताल, कवान्चा, ख्या प्रमुख सहायक पात्र हुनुहुन्। खिचा, शेरसिंह, जंगली लगायतका पात्रहरूको समूह तथा एकल नाचहरू हुन्छन्। विशेष गरी चन्दी देवी, महात्य तथा दुर्गा सप्तशक्ति जस्ता धार्मिक ग्रन्थहरूलाई आधार बनाएर देवी नाचको प्रादुर्भाव भएको हुन्छ। जहाँ देवीले महिषासुरलाई वध गरेको कथालाई आधार बनाएर देवी नाचको सुरुवात भएको मानिन्छ। भक्तपुरमा छवटा देवी नाचका टोलीहरू रहेका छन्, जसमा बाहतोको देवी नाच, लायकोको देवी नाच, गलसीपुखुको देवी नाच, तापालाछीको देवी नाच, भोटखा बाहाको देवी नाच रहेका छन्। सापारू अगाडिदेखि आआफ्नो अखछेमा नयाँ एवं पुराना कलाकारहरूले नाचको अभ्यास गर्छन् र सापारूको दिनदेखि नगरको टोल टोलमा प्रदर्शन गर्छ। इन्द्रजात्राको समयमा काठमाडौँ हनुमान ढोका दरबार समेत लगी प्रदर्शन गर्ने चलन छ। यी देवी नाचहरूमा मुख्यतया महाकाली एकजना, महालक्ष्मी एक, कुमारी एक, बेताल तीन, कवान्चा दुई, ख्या दुई, सिंह र जंगली दुई र पुच्चा दुई रहेका हुन्छन्। देवी नाच, गाई जात्रा, इन्द्र जात्रा, कागाष्टमी जस्ता जात्रा चाड पर्व लगायत विशेष अवसरहरूमा देखिने चलन रहि आएको पाइन्छ। मध्यम वर्गदेखि कृषक वर्गहरू कलाकारका रूपमा यस नाचमा खेल्ने परम्परा यस नाचमा छ। यो नाच भक्तपुरको भोटे बाहा, बाचामारी, ढाले माछे लगायत सूर्यमढी टोलहरूमा सिकाउने चलन रहेको छ। त्यस्तै गरी भैलो प्याखौँ। भक्तपुरको सापारूमा प्रदर्शन गरिने अर्को एउटा प्रमुख नाच भैरव नाच हो, जसलाई हामी भैलो प्याखौँ पनि भन्छौँ। जुन नाचको प्रमुख पात्र भैरव हुने गर्छ। तान्त्रिक मत अनुसार भैरवका धेरै रूपहरू हुने भए तापनि यहाँ विशेष गरी काल भैरव, श्वेत भैरव र आकाश भैरवलाई स्थान दिएको पाइन्छ। मध्य भागमा बस्ने भैरवको कालो मुकुट र कालो पोसाकले काल भैरवको संकेत गर्छन्, जसको दायाँ हातमा खड्ग र बायाँ हातमा दैत्यको काटिएको टाउकोबाट यो नाचमा भैरवले दैत्य संहार गरेको देख्न सकिन्छ। भैरवको दुईतिर बस्ने महाकाली र बाहराईलाई समेत भैरवको रूपमा लिएको प्रमाण ती भैरवहरूको सामुन्ने नाच्ने बेतालहरूले दिन्छन्। यहाँ रातो मुकुट लगाएको महाकालीको हातमा पनि खड्ग र पात्र देख्न सकिन्छ। मुख चुच्चो परेको, ठुलो मुकुट लगाएकै रातो पोसाक लगाएको देवी बाहराई हो। यसको हातमा पनि खड्ग र पात्र हुन्छन्। यसको दायाँ बायाँ बस्नेमा रातो पोसाक लगाएको देवी हुन् भने पहिलो पोसाक लगाएको महेश्वरी हुन्। तसर्थ भैरव नाचमा भैरवको साथ महाकाली, बाराई देवी, महेश्वरी, बेताल तीनजना, ख्याक दुई, कवाङ एक, जंगली दुई, कुकुर दुई, सिंह एक र शेर एक हुन्छन्। नवदुर्गा भवानीको नेतृत्व गर्ने भैरवलाई प्रमुख पात्र बनाएर नाच्ने यो नाचको अर्को पात्र बेताल हो। बेताल विशेष गरी साना बालकहरू बन्ने गर्छन् भने भैरव बन्ने पात्रको जिउ तथा बोडी बढेमाको हुन्छन्। भक्तपुरमा भैरव नाच खास गरी यहाँका प्रजापति र अवाल थरीले मात्र देखाउने परम्परा छ। कुनै समय टालाको टौलाछे, टुचिमला र निको चार ठाउँमा भैरव नाच रहेकोमा हाल निकोसेरामा लोप भइसकेको छ। हाल भक्तपुरमा तुछिमला भैलो प्याकङ, विश्वकर्मा भैलो प्याकङ, टौलाछे र ज्याथा गणेश भैलो प्याकङ तालाको गरी तीनवटा नाचहरू समूहहरू सक्रिय भएको पनि हामी देख्न सक्छौ। त्यस्तै गरी माकप्याकङ भक्तपुरको सापारूमा साना साना बालकहरू
लाम लागेर दुई हातमा दुईवटा

व्यक्तिले अगाडि बसेर बसेको साथीसँग बाजाको तालमा लहरै नाच्ने नाच महाकाव्यको हो। विशेष गरी रावणसित युद्ध गर्न लङ्का जान लागेको भगवान रामको सेवामा हनुमानको नेतृत्वमा बादरहरूले पुल बनाएको सम्झनामा यो नाच चलेको मानिन्छ। यस नाचमा ठुला भन्दा साना बालकहरू अति आकर्षक र मोहक देखिने भएकोले साना साना बालकहरूलाई नाच्न लगाएको देखिन्छ। बाँदरको स्वभाव अति चञ्चल देखाउने क्रममा यस नाचमा अति रमाइलोको साथ देख्न सकिन्छ। परम्परागत पोसाक तथा गरगहनाका साथ दुई हातमा दुईवटा लट्ठी लिएर नाच्ने यो नाच यहाँको लोकप्रिय घेन्दाङ्गिसी नाचबाट विकास भएको नाच हो। यही भएर यो घेन्दाङ्गिसी नाच र यो माकप्याखङको बीचमा धेरै समानता पनि पाइन्छ। भक्तपुर तर भित्र मात्र होइन, नगरभन्दा बाहिर पनि यो नाच देख्न सकिन्छ। त्यस्तै गरी लाखे प्याखङ, नेवार समाजको मौलिक नाचको रूपमा लाखे प्याखङ प्रसिद्ध छ। हरेक नेवार बस्तीमा लाखेले बास गरेको हुन्छ भने मान्यताका साथ लाखे प्याखङलाई महत्वका साथ स्थान दिएको पाइन्छ। यसैबीच सापारुको समयमा टोल टोलबाट लाखे प्याखङको प्रदर्शन भएको पनि हामी देख्न सकिन्छ, जुन लाख अर्थात् मासुको साम्प्रो अनुहार भरि भरिएको अर्थात् राक्षस जस्तै देखिने नै पछि लाखे भएको मानिन्छ। लाखेसँग एउटा सानो तर लाखेलाई जिस्क्याउने पात्रलाई झ्यालिन्चा चुम्पाक पनि भनिन्छ। यसको भूमिकाले लाखे नाच रोचक बनेको हुन्छ। यहाँ लाखेलाई राक्षसको रूपमा भन्दा पनि भैरवको प्रतिकारात्मक रूप लिएको हुन्छ। नगरको चारैतिर अष्टमातृकासित रहेको अष्टभैरवको स्वरूपमा लाखेलाई लिएको सन्दर्भमा लाखेले हाम्रो नगर बस्तीलाई सुरक्षा दिएको हुन्छ भन्ने मान्यता छ। लाखेलाई अष्टभैरवको रूपमा लिने सन्दर्भमा सबै लाखेको मुकुण्डको रङ्ग हाउभाउ एकै हुँदैनन्। त्यही भएर लाखेको मुकुण्डको रङ्ग केही रातो, कतै सेतो, कतै तनौलो त कतै निलो पनि हुने गरेको पाइन्छ। त्यस्तै गरी अर्को सापारो पछिको प्रचलित नाचमा हामी जङ्गली प्याखनलाई पनि लिन सक्छौँ। देवी प्याखनभित्र रहेको थुप्रै नाचहरू मध्ये जङ्गली प्याखन पनि एक हो। मानिसहरू बस्तीभित्र बसोबास गर्नुभन्दा अगाडि जङ्गलमा रहँदा पनि नाचमा सोखी नै रहेको भावका साथ यो नाच नाचिन्छ, जसमा दुई फरक फरक लागाका जङ्गलहरू एक आपसमा झगडा गर्दा गर्दै अन्तमा एक आपसमा मिलेको दृश्य देख्न सकिन्छ। यसमा एक केता र अर्को केती पात्र हुन्छ। जङ्गलीको मुख र कपाल पहेलो रङ्गको हुन्छ भने जिउ अर्धनग्न हुन्छ। समान रूपले खान लान नपाएका अवस्थामा यसरी एक आपसमा झगडा गरेको दृश्य यस नाचमा देख्न पाइन्छ। त्यस्तै गरी खिचा प्याखङ, खिचा अर्थात् जसलाई हामी कुकुर पनि भन्छौ। कुकुर मानिसको अति उपयोगी पशु भएको सन्दर्भमा हाम्रो घर वरपर बस्ने कुकुरको पनि नाच सापारुमा देख्न पाइन्छ। कुकुरलाई नाचदेवको रूपमा समेत लिने सन्दर्भमा मानिस स्वयं कुकुरको रूपमा नाच्ने यो नाच देवी नाचभित्रको एक उपनाच हो। यस नाचलाई एक्लै वा दुईवटा कुकुर नाचेको पनि हुन्छ। त्यस्तै गरी अर्को प्रचलित एउटा ख्या प्याखङ, ख्या अर्थात् ख्याक हाम्रो समाजमा परम्परादेखि स्थान उठाउँदै आएको एक अदृश्य शक्ति हो। विशेष गरी अध्ययारो मन पराउने ख्याले दैनिक जनजीवनमा दुःख दिने सन्दर्भमा सापारोको समयमा उही ख्याकको नाच देख्न पाइन्छ। शरीरभरि रौले भरिएको ख्याले नाचको क्रममा एक अर्कासँग ख्याल ठट्टाले मनोरञ्जन दिन्छन्। यसलाई ख्यागोरा तुलेगु पनि भनिन्छ। ख्यालाई भैलर नाच र देवी नाच दुवैमा पनि हामी देख्न पाउँछौ। त्यस्तै गरी अर्को प्रचलित नाचहरूमा हामी कवान्चा प्याखनलाई पनि लिन सकिन्छौ। महाकाली नाचको हर गणको रूपमा लिने कवान्चाहरू हाडले बनेको प्राणी हुन्। उनीहरूको सृष्टि महादेव एक्लैले गरेका हुँदा जिउमा मासुको भाग नभएर हाडै हाडले मात्र बनेको मानिन्छ। विशेष गरी कवाङहरू साना साना बालकहरू हुन्छन्। पातलो अनि दुब्लो सानो जिउको कवाञ्चाहरू अति मेहनती पात्रको रूपमा प्रस्तुत गरेको हुन्छ। देवी नाच र भैरव नाचको एक सहायक पात्रको रूपमा नाच्ने कवाञ्चाहरू छुट्टै दुईजना पनि एक आपसमा नाच्ने नै कवाञ्चा नाच हो, जसमा
एक भाले र अर्को पोटीको रूपमा प्रस्तुत भएको हुन्छ। देवीनाशका पात्रहरूको रूपमा रहेको कवाङहरूको पातौलो जिउदालले त एक आपसको चञ्चलताले यो नाच अझ रोमाञ्चक हुने गर्दछ। आदरणीय श्रोता, आज हामी कुरा गरिरहेका छौँ परम्परागत नाचहरू जसले विश्व सामु भक्तपुरको महिमा अति महत्व अनि उच्च बनाएका छन्। यस्ता नाचहरू हामी प्रत्यक्ष रूपमा सापारू पछिका दिनहरूमा देख्न पाउने कुराहरू पनि हजुरहरूमा व्यक्त गर्न चाहन्छौँ। त्यस्तै गरी महत्वपूर्ण नाचहरूमा मेखा प्याकाउ, यो नाच अहिले लोपो उन्मुख अवस्थामा पनि पुगिसकेको छ, तर हामी यो नाचलाई अझ पनि हामी गुनी गुनी पछाडिका दिनहरूमा हामी राति राति मध्य रातहरूमा हामी टोल टोलमा देख्न पाउँछौ। मेघा ब्याकुङ नेवार समाजमा मानिस जस्तै अन्य पशु पन्छीलाई पनि समाजभित्र स्थान दिनुपर्छ भन्ने मान्यता छ। अझ विशेष गरी विद्याकी देवी सरस्वतीको वाहनको रूपमा लिने मयूरलाई विशेष महत्व दिए उनको आकृति ठाउँ ठाउँमा बनाइ राख्ने सन्दर्भमा मयूर कस्तो पन्छी हो र उनको हावभाव र स्वभाव बारे यहाँका मानिसहरूलाई जानकारी तथा मनोरञ्जन दिने उद्देश्यले हाम्रा पुर्खाहरूले सापारूको समयमा मयूर नाच जसलाई मेखा प्याकम पनि भनिन्छ देखाउने चलन परापूर्व कालदेखि चल्दै आएको मानिन्छ। यो पन्छी काठमाडौँ उपत्यकामा यो पन्छी नपाइने तथ्यलाई महसुस गरी मानिसले नै मयूरको सजावटमा यो नाच नाच्ने प्रथा चलाएको र सापारूको समयमा नगरभरि प्रदर्शन गर्ने गर्दछ। त्यस्तै गरी हनुमान च्याखौ, जसलाई हामी हनुमान प्याखम पनि भन्छौँ, हिन्दू धर्ममा भगवान रामको सेवकको रूपमा हनुमानलाई सबैले चिनेको छ। बलवानको रूपमा पनि प्रख्यात हनुमानकै कारण रामायणको सुन्दर नगर लङ्का जलेकोदेखि अन्य धेरै गतिविधि रामायण कथामा वर्णन छ। भगवान राम प्रतिको भक्ति लीला यो नाचमा देख्न सकिन्छ। शक्तिशाली भएकै कारण दरबारको मूल ढोकामा दुईतिर दुई हनुमानको प्रतिमा राख्ने चलन छ। भक्तपुरमा पनि जनजीवनमा हुने भैरव र हनुरुद्र दुवै हनुमानका स्वरूप हुन्। यही आधारमा सापारूको समयमा यहाँ हनुमान नाच पनि देख्न सकिन्छ। यस नाचमा दुईजना हनुमान नाच्ने गर्छ। यस नाचको प्रचलन कवि केशव उदासले 16 शताब्दीतिर गरेको मानिन्छ। भक्तपुरबाट मल्लकालको अन्तिम समयतिर बागलुङमा बसाइसरेको नेवारहरूले यहाँ पनि यो नाच जोगाइरहेको छ। त्यस्तै गरी नागाचा प्याखौ, मानिसहरू जङ्गलबाट बस्ती बनाउन जानेपछि सिकेको नाच नागाचा प्याखौ हो भन्ने भनाइ छ। यस नाचमा नाच्ने कलाकारहरूको जिउमा थोरै मात्र लुगा हुन्छ। यस अर्थमा पनि यस नाचको नाम नागाचा प्याखङ भएको मान्न सकिन्छ। त्यस्तै गरी कलालीचा प्याखङ, पूजा सामग्री राख्ने विशेष प्रकारको भाँदोलाई नेवारीमा कलाली भनिन्छ। यताबाट यसको नाम कलालीचा प्याखङ रहेको मानिन्छ। यो नाच मल्लकालमा तान्त्रिक धर्म प्रबल रहेको समयतिर चलेको देखिन्छ। नेवार सांस्कृतिक जीवनमा तान्त्रिक पूजा अनुष्ठान गर्दा कलालीमा पूजा सामग्री राखी पूजा गर्न जाने चलन छ। यस कलाली नाचको मूल कथावस्तु चाहिँ सुनसान रातमा बोक्सी विद्या सिक्न पूजा गर्न जानु हो। यो नाचमा हाकुपटासी लगाएको दुईजना कृषक वर्गका केटीहरू कलाकारका रूपमा रहेका हुन्छन्। कलाली समाएकी केटी र तिनका साथी दायाँ बायाँ हेर्दै कसैले देख्ला कि भने डराउँदै पूजाका लागि प्रस्थान गर्ने हाउभाव गर्छन्। यसरी जाँदा हलुका मात्र प्रकाश आउने सुकुन्डा मात्र बालेर जाने दृश्य यस नाचको रोचक पक्ष हो। ललितपुर पत्तुको टोलबाट मंगल बजार सुन्दरी चोक निस्कने ममधु गल्लीमा छिन्नमस्त देवीको पीत स्थान भित्तामा यस्तै आशयको पित्ते चित्र छ, जसमा एक स्वास्नी मान्छेले आफ्नो दायाँ बायाँको चोर औँला बालेर दायाँ हातले कलाली समाई गइरहेको र तिनको पछाडिपति तिनैकै एक सङ्गिनीले एकजना लोग्ने मान्छेलाई चार खुट्टा टेकाई कुचोको पुच्छर बनाई पशुलाई जस्तै घाँटीमा डोरीले बाँधेर किसार्दै लगिएको दृश्य देखाइएको कुरा यहाँ अदृश्य छ। यो नाच वर्तमानमा पनि चलेको छ। परम्परागत रूपमा यो नाच जनै पूर्णिमादेखि दशैँसम्म पनि देख्न सकिन्छ। आज भोलि विशेष अवसरमा यहाँ आउने विदेशी पर्यटकहरूलाई पनि देखाउने चलन चलेको छ।
आदरणीय श्रोता, हामी कार्यक्रमको अन्त्यतिर आइसक्यौं। कार्यक्रम खोपस तपाईँले साताको तीन दिन फरक फरक विषयमा सुन्न सक्नुहुनेछ। साताको बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म भक्तपुर नगरपालिकासँग सम्बन्धित विविध गतिविधि सूचना एवं जानकारी सुन्न सक्नुहुनेछ। साताको सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म शिक्षा, स्वास्थ्य र पर्यटन सुन्न सक्नुहुनेछ। आज हरेक शुक्रबार बेलुका 6:30 बजेदेखि 7 बजेसम्म कला, संस्कृति र सम्पदा सुन्न सक्नुहुनेछ मात्र भक्तपुर एफएम 105.4 MHz। कार्यक्रम बारे केही सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई अवश्य सम्पर्क गर्नुहोला। हाम्रो सम्पर्क ठेगाना रेडियो कार्यक्रम खोपस भक्तपुर नगरपालिका ब्यासी। हाम्रो सम्पर्क नम्बर 01-6713-043। आजको कार्यक्रममा हामीले सन्दर्भ सामग्रीको रूपमा स्थानीय पाठ्यक्रम सन्दर्भ सामग्री 1 खोपको पहिचानबाट भाग 1 हामीले सन्दर्भ सामग्रीलाई लिएका छौँ। त्यसैले खोपको पहिचान स्थानीय पाठ्यक्रम प्रति हार्दिक आभार व्यक्त गर्दछौँ। कार्यक्रम अवधिभर साथ दिनुहुने प्राविधिक मित्र डोय, राजेश आधार र रवि हादालाई धेरै धन्यवाद। तबसम्मको लागि सहकर्मी मित्र रामेश्वर मचामसी र सुरेश कवाङको साथमा म प्रस्तुता निर्जला प्रजापति लगायत खोपस परिवार बिदा चाहन्छौ। नमस्कार। भक्तपुर एफएम सुन्दै गर्नुहोला।

0: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बेलुकीको ठिक 7 बज्यो।
1: यो समय लक्ष्मी मिठाई भण्डारको हो।
2: नमस्ते, म धीरज राई, तपाईँहरू सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनु होला। धन्यवाद।

0: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
1: हेर न, आज पनि नयाँ लुगा।
2: तलब त निकै बढे जस्तो छ।
3: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
4: क्यान्सरिया फुक्को उपचार विराट नगरे उपलब्ध दु दक्षिण कथोया क्यान्सरिया उपचार विधि शल्यक्रिया रेडिएसन नापङ न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु नेपाया दको थ्यानङ क्यान्सरिया उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु उपचार या लागि पियाचोने मागुमधु विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर एक क्यान्सर अस्पताल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारी या निम्ति स्वपुल्याप 97160025300।
5: रंग बहार रंग बहार
6: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्सले।

जो जो लपाल नमस्कार जिउली हाली मफुमा मग्दै टिकाउन नसक्ने तपाईँहरूको अगाडि जहिले पनि जबरजस्ती आउने योगेश्वर माथि अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ भक्तपुर FM 105.4 MHz।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
0: बर्जर पेन्स
2: ओहो रुजी तिमी पनि डिएन टेनर्समा आम्मै मन्जु तिमी पो कस्तो अचम्म 5 वर्षपछि बल्ल आज भेट भयो दर्शन है बिनाजु
3: दर्शन दर्शन
2: अनि ऊ चाहिँ को नि
3: यो हाम्रो छोरा यमन
2: अब यत्रो भइसक्यो है भइसक्यो नि यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एकजोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि अनि के छ तिम्रो हाल खबर यहाँ किन नि ऊ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि
4: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू सुट तथा कोट विभिन्न कम्पनीका सर्टहरू विभिन्न साइजका पाइन्टहरू स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो सर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू अब दौरा सुरुवाल पनि सिलाइन्छ साथै यहाँ

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: जस्तो मैले त भ्रष्टाचार विरोधी भिडियोहरू बनाउँछु, कुशासनसँग सम्बन्धित भिडियो बनाउँछु, त्यसो हुने बित्तिकै कुनै पनि भ्रष्टाचार तपाईँले समाउनु भयो भने हेर्दाखेरि कर्मचारी इन्भल्भ भएको जस्तो देखिन्छ। अलिकति खोतल्दै गयो त कर्मचारी सँगसँगै कुनै नेता इन्भल्भ भएको हुन्छ, खोतल्दै गयो भने मन्त्री प्रधानमन्त्रीसम्म पुग्छ, न्यायाधीशसम्म पुग्छ, प्रहरीसम्म पुग्छ, अछुतो कुनै ठाउँ देखिँदैन। अनि अब त्यो भिडियो बनाइदिइसकेपछि के हुँदो रहेछ भन्दाखेरि, ए यसले त हाम्रो पार्टीको अथवा हाम्रो नेताको विरुद्धमा बोलेछ, हाम्रो पार्टीको विरोधी रहेछ भनेर बिस्तारो दुश्मन पनि कमाउँदै गयो। एकातिर प्रशंसक पनि कमाउँदै गयो, अर्कोतिर दुश्मन पनि कमाउँदै
2: गयो। सोशल मिडिया इन्फ्लुएन्सर, कन्टेन्ट क्रिएटर, सफ्टवेयर इन्जिनियर, IT एक्सपर्ट टङ्क दाहालसँग गरिएको एक्सक्लुसिभ अन्तर्वार्ता यो साता कार्यक्रम जेरो आवरमा शनिबार बिहान 9-10 बजे भक्तपुर FM 105.4 मेगाहर्जमा र युट्युबमा भक्तपुर FM 105.4 मेगाहर्जमा सुन्ने प्रयास गर्नुहोला।
3: नमस्ते, म धीरज राई, तपाईँहरू सुन्दै हुनुहुन्छ भक्तपुर FM 105.4 मेगाहर्ज।

वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक कब्जियत अजीर्ण गानुगोला पिनास टन्सिल जन्डिस नसा च्यापिएर हुने दुखाइ बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा सूर्य विनायक उकालो भक्तपुर फोन 50 92 6 97 50 92 6 97 खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म सदा सर्वदा सबैको आरोग्यको काम।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्ट्स।

तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बेलुकीको ठिक 8 बज्यो।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
1: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हाड जोर्नी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
0: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल, सलाखारी, भक्तपुर। फोन 6612695 र 6612705।
2: रंग बहार, रंग बहार।
3: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्स।

जोजोलापाल नमस्कार जीवली हाली मफुमा मग्दै टिकाउन नसक्ने तपाईँहरूको अगाडि जहिले पनि जबरजस्ती आउने योगेश्वर माथि अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ भक्तपुर FM 105.4 MHz।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
4: घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
6: बर्जर पेन्स।
7: जस्तो मैले त भ्रष्टाचार विरोधी भिडियोहरू बनाउँछु, कुशासनसँग सम्बन्धित भिडियो बनाउँछु, त्यसो हुने बित्तिकै कुनै पनि भ्रष्टाचार तपाईँले समाउनु भयो भने हेर्दाखेरि कर्मचारी इन्भल्भ भएको जस्तो देखिन्छ। अलिकति खोतल्दै गयो त कर्मचारी सँगसँगै कुनै नेता इन्भल्भ भएको हुन्छ, खोतल्दै गयो भने मन्त्री प्रधानमन्त्रीसम्म पुग्छ, न्यायाधीशसम्म पुग्छ, प्रहरीसम्म पुग्छ, अछुतो कुनै ठाउँ देखिँदैन। अनि अब त्यो भिडियो बनाइदिइसकेपछि के हुँदो रहेछ भन्दाखेरि यसले त हाम्रो पार्टीको अथवा हाम्रो नेताको विरुद्धमा बोलेछ, हाम्रो पार्टीको विरोधी रहेछ भनेर बिस्तारो बिस्तारो दुश्मन पनि कमाउँदै गयो। एकातिर प्रशंसक पनि कमाउँदै गयो, अर्कोतिर दुश्मन पनि कमाउँदै
8: गयो। सोशल मिडिया इन्फ्लुएन्सर, कन्टेन्ट क्रिएटर, सफ्टवेयर इन्जिनियर, IT एक्सपर्ट टङ्क दाहालसँग गरिएको एक्सक्लुसिभ अन्तर्वार्ता यो साता कार्यक्रम जेरो आवरमा शनिबार बिहान 9-10 बजे भक्तपुर FM 105.4 मेगाहर्जमा र युट्युबमा भक्तपुर FM 105.4 मेगाहर्जमा सुन्ने प्रयास गर्नुहोला।
9: संसारलाई बदल्नु छ, सुरु आफैबाट गर्नु छ। अहिले तपाईँहरूको जुन भाव जोडिएको छ त्यो भक्तपुर FM हो।

0: शुक्रबार बिहान दिल्ली आइपुगेका पुटिनलाई उनको सुरक्षा टोली बाहेक चार तहको सुरक्षा घेरा दिइएको छ। ब्रिक्स शिखर बैठकका लागि दिल्लीमा प्रहरी र सेना सहित 10,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। र आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एन्थ्रोपिकले जैविक एवं परम्परागत अस्त्रहरूको विकासमा सघाउन सक्ने गरी हानिकारक गतिविधिका लागि आफ्ना मोडलहरू प्रयोग गर्ने प्रयत्न गरिएको जनाएको छ। आफ्नो ताजा प्रतिवेदनमा उसले रुस सम्बद्ध तत्त्वको सन्दिग्ध साइबर जासुसीलाई आफूहरूले निस्तेज पारिदिएको बताएको छ। चिनिया एआई कम्पनीले क्लाउड मोडलको क्षमता नकल गर्न लागेको पनि एन्थ्रोपिकको आरोप छ। एन्थ्रोपिकका उच्च सुरक्षा अनुसन्धानकर्ताले आगामी दशकभित्र एआईले मानव जाति सिध्याउन सक्ने सम्भावना 10% भन्दा बढी देखिएको भनी बताएको केही दिनपछि पछिल्लो विवरण प्रकाशमा आएको हो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईँलाई स्वागत छ। सरकारले रसुवा बाढीमा बेपत्ता भएकाहरूको परिवारका सदस्यहरूबाट 1700 भन्दा धेरैको डीएनए नमुना संकलन गरिएको जनाएको छ। फेला परेका शवहरूको पहिचानको निम्ति सरकारले सम्पर्कविहीन व्यक्तिका नजिकको रगतका आफन्तलाई डीएनए मिलान गर्न रगत दिन आग्रह गरेको छ। बाढीमा परेर ज्यान गुमाएका झण्डै 1400 जनाको शव फेला परेको छ भने 5000 जति सम्पर्कविहीन रहेको अधिकारीहरूले जनाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिचान नभएका सबैजसो शवबाट डीएनएको नमुना संकलन भइसकेको छ। त्यससँग मिलाउनको निम्ति बेपत्ता भएकाहरूका आफन्तहरूले पनि डीएनए नमुना दिने काम भइरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
2: अहिलेसम्म 1286 शवबाट चाहिँ हामीले डीएनए कलेक्सन गरेका छौँ भने आफन्तहरू जो चाहिँ मिसिङ हुनुहुन्छ भनेर उहाँले लेखाउनु भएको छ, उहाँहरू आफन्तबाट 1751
1: नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले अहिलेसम्म संकलित डीएनए नमुना मध्ये करिब 300 परीक्षण सकिसकेको जानकारी आफूलाई दिएको बताए। उनका अनुसार शव र आफन्त दुवै नमुनाको परीक्षण सकिएपछि सफ्टवेयर मार्फत मिलान गरेर एकैपटक शव हस्तान्तरण प्रक्रिया थालिनेछ। हालसम्म भएको मानवीय क्षतिको पछिल्लो जानकारी दिँदै फेरि प्राधिकरणकी प्रवक्ता शान्ति महत,
2: 1386 अहिलेसम्म शवहरू फेला परेको छ र हामीले मिसिङ पर्सनको कुरा गर्दा अहिलेसम्म करिब 5000 सेरोफेरोमा सम्पर्कविहीन अझै पनि हुनुहुन्छ। 5130 जनाको तथ्याङ्क छ हामीसँग।
1: पछिल्ला दिनहरूमा फेला परेका शव र सम्पर्कविहीनहरूको संख्याबीच फराकिलो अन्तर रहेकाले सरकारले खोजी तथा उद्धारको काम जारी नै राखेको छ। त्यसको पछिल्लो अवस्था के छ? हामीले यो प्रश्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सोधेका थियौँ।
3: काम चाहिँ भइरहेछ तर चाहिँ कुनै आउटकम चाहिँ बाहिर आइसकेको अवस्था छैन, तर काम चाहिँ रोकिएको पनि छैन। कतिपय ठाउँमा ब्लास्ट गरेर चाहिँ बाटो जस्तो चितमीमा जानको लागि चाहिँ बिचमा चाहिँ जाने कहीँबाट सडक थिएन, सानो सानो एक्सकभेटरले मात्रै काम गर्न गाह्रो थियो। त्यो हुनाले ठुलो दुईजनाको लागि चाहिँ त्यहाँ चट्टान एकदमै माथिबाट झुन्डिएर ब्लास्ट गरेर चाहिँ त्यहाँ पुग्ने बाटो अब नजिक पुग्यो भन्ने चाहिँ मलाई जानकारी आएको छ। अनि त्यो भित्र पनि म्यानुअली पनि काम त भइरहेछ, ठुलो एक्सकभेटर लगेर त्यसलाई चाहिँ म्यानुअली ब्रेक गर्ने भन्ने छ। सायद आजसम्म त्यो ब्रेक
1: सामान्यतया अहिलेको खोजी तथा उद्धारको जुन काम भइराखेका थियो त्यो कुन चरणमा प्रवेश गर्यो?
3: अब उद्धार र खोजीको काम पनि चल्लो चलेकै छ, ढोकिया छैन। किनभने टनेलको काम चाहिँ विशेष गरी हामीलाई चाहिँ बढी चुनौतीपूर्ण छ। टनेललाई त्यहाँ अझै पनि केही छ कि होइन, अब दुवै पर्सपेक्टिभबाट सूर्य निकायले काम गरिराखेको अवस्था छ। हामीले अहिले चाहिँ अब यो होड चाहिँ छोडेको अवस्था छैन, त्यो हुनाले अब एउटा सर्कुलर हेस्क्यूलाई पनि कन्टिन्यू नै गर्ने, किनभने त्यो दलदल छ, दलदल अझै पनि धेरै ठाउँमा चाहिँ आज पनि हाम्रो चाहिँ डोजर ठुलो फसेको अवस्था छ, माथि जानै सकेको अवस्था छैन। कमसेकम डेड बडी त त्यहाँभित्र पनि हुनसक्छ भनेर अब रोकिया छैन, तर यतातिर साथको काम पनि, क्याम्पको व्यवस्थापन, 37 क्याम्पमा मानिसहरूलाई खाना र राहतको स्वास्थ्य उद्धारको अन्य कामहरू पनि कन्टिन्यू चलिरहेको छ।
1: खोजी र उद्धारको जुन कुरा गर्नुभयो, 5000 हाराहारीमा अहिलेसम्म सम्पर्कमा नआएको भन्ने विवरण छ, त्यसलाई हेर्दाखेरि त जुन दलदल छ, घरहरू पुरिएका छन्, त्यसमा पनि खोजी त गर्नुपर्ने होला जबसम्म त्यो पूर्ण रूपमा
3: कन्टिन्यू छ, त्यो काम चाहिँ कन्टिन्यू गरिरहेको छ। टनेलभित्रको काम चाहिँ नेपाल आर्मीले, र टनेलभन्दा बाहिरको काम यो दलदल आदि इत्यादिको चाहिँ सर्च रेस्क्यु काम अझै पनि चाहिँ नेपाल प्रहरीले र सशस्त्र प्रहरीले गरिरहेको अवस्था हो।
1: किनभने अब धेरैले सास नपाए पनि कम्तीमा लास मात्रै पाए पनि हेर्न पाए हुन्थ्यो भन्ने जुन अपेक्षा छ आफन्तजनको, त्यसमा निश्चिन्त पार्नलाई पनि त उनीहरूले यहाँ खोजिदेऊ भन्ने अपेक्षा जहाँसम्म गर्छन् त्यहाँसम्म त सरकारले गर्नुपर्ने होला।
3: त्यो हुनाले चाहिँ हामी होप छोडिया छैनौँ भन्ने एउटा, अनि सर्कुलर रेस्क्युलाई चाहिँ रोकिया पनि छैन, एक्सपर्ट टिमहरू चाहिँ थपिएर पनि गइराखेको अवस्था छ होइन। त्यो हुनाले चाहिँ अहिले यो रोकिएको चाहिँ छैन। हामीले क्याम्प व्यवस्थापन र अझ चाहिँ हामीले भन्ने हो भनेपछि पुनर्निर्माणको योजना पनि सँगै बनाइराखेको अवस्था, फरक खालको बाढी एकदमै ठुलो क्याटास्ट्रोफिक फ्लड भएको हुनाले जुन ठाउँसम्म बस्ती नै पुरै सखा गरेको अवस्था छ, त्यही बस्तीमा चाहिँ फेरि पुनर्निर्माण गर्यो भनेपछि अर्को विपत्ति आउला भन्ने हिसाबले पनि हिजो पनि म आफै नुवाकोट जाँदाखेरि जिल्ला विपत्ति व्यवस्थापन समितिको बैठकमा सबैको चाहिँ अब त्यहाँ एउटै भइस के थियो भनेपछि अहिले भएकै ठाउँमा राख्नु हुँदैन, त्यही ठाउँमा राख्यो भनेपछि फेरि भोलिको दिनमा चाहिँ अर्को चाहिँ दुर्घटना हुन सक्छ। त्यो हुनाले विभिन्न उपायहरू हुन सक्छन्, कुन ठाउँमा सुरक्षित स्थान छ त्यो सुरक्षित स्थान चाहिँ हामी स्थानीय सरकारले भनेको भए हामी आफै खोज्छौँ।
1: यो भनेको दीर्घकालीन रूपमा अहिले जुन बस्ती थिए खोलाको किनारमा नदीको किनारमा त्यसलाई चाहिँ सार्ने नै योजना हो।
3: अब अन्तर्राष्ट्रिय मापदण्ड र अहिलेको चाहिँ त्यहाँको भूगोल र विभिन्न वैज्ञानिक तथ्य र विभिन्न चाहिँ यो क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूले दिएका सुझाव समेतलाई मध्यनजर गरेर त्यो बस्तीलाई चाहिँ त्यही ठाउँमा राख्न जोखिमपूर्ण हुन्छ भन्ने कुरामा सबैको चाहिँ एकै खालको एकमत छ। अब त्यसमा अर्ली नेक्स्ट विकमा चाहिँ यसमा चाहिँ धेरै नै क्लारिटी आएर अनि नेपाल सरकारले एप्रोप्रिएट चाहिँ डिसिजन लिने सम्मको तयारी भइरहेछ।
1: हुने थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। बाढीबाट प्रत्यक्ष प्रभावित भएर विभिन्न स्थानका होल्डिङ सेन्टरमा बसिरहेका बाली बालिकाको चर्चा, उनीहरूमा ठूलो मानसिक आघात पुगेको विज्ञहरूले बताएका छन्। अधिकारीहरूका अनुसार उनीहरूलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास भइरहेको छ। नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको रिपोर्ट।
4: राष्ट्रिय बाल अधिकार परिषदको प्रारम्भिक अध्ययन अनुसार भदौ 10 गतिको बाढीका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका बाल बालिकाहरू 1,233 जना रहेका छन्। आमा बुबा दुवै गुमाएका बाल बालिकाको संख्या 102 जना रहेको छ। प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा आमा बुबासँग बसिरहेका बाल बालिकाको संख्या 692 जना रहेको परिषदले जनाएको छ। अहिले पीड़ित बाल बालिकाको दैनिकीलाई सामान्यकरण गर्नका लागि मनोसामाजिक परामर्श लगायत खाद्यान्न र व्यवस्थित बासका लागि ध्यान दिएको राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसीले बताए।
5: उहाँहरूलाई अब मनोसामाजिक परामर्शको आवश्यकता छ, जुन होल्डिङ सेन्टरमा बसिरहनु भएको छ त्यो कम्युनिटीबाट अलग बस्नु भएको छ होइन, जस्तो रसुवाको लिएर नुवाकोट बस्नु भएको छ, नुवाकोट पनि परिवारदेखि अलग भएर बस्नु भएको अवस्था छ, ट्रमाटाइज भयो जस्तो भएको छ।
4: विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले पनि खास गरी मनोवैज्ञानिक असर बाल बालिकामा देखिएका कारण त्यस अनुसार परामर्श दिने काम भइरहेको बताइन्। त्यस्तै बाल बालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेनले परिषद तथा अन्य विकास साझेदारीहरूसँग मिलेर बाल बालिकाका लागि नुवाकोट, रसुवा र धादिङमा काम गरिरहेको रेस्पोन्स लिडका रूपमा कार्यरत रत्न राज ओझाले बताए। बाढी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरहरूका बाल बालिका खास गरी टोलाउने, एकोरो हुने देखिएकाले उनीहरूलाई परामर्श तथा खेलको माध्यमबाट सामान्य जीवनतर्फ फर्काउन काम गरिरहेको अधिकारीहरूले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
1: अन्त्यमा अवरुद्ध पृथ्वी राजमार्गबारे एउटा प्रसंग। भोटेकोशी त्रिशुली बाढीले बगाइदिएको काठमाडौँ मुगलिन सड़क खण्डको कृष्णभीरमा बाटो पुनः सञ्चालन गर्न भइरहेको प्रयासलाई तीव्रता दिएको अधिकारीहरूले जनाएका छन्। नागढुङ्गा मुगलिन सड़क आयोजनाका अनुसार करिब 15 प्राविधिकको सुपरिवेक्षणमा निरन्तर दैनिक 14 काम भइरहेको छ। त्यसको पछिल्लो प्रगतिबारे योजनाकी प्रमुख सजना अधिकारी।
6: अब अहिले चाहिँ ट्र्याक निर्माण गरिसक्यौँ, सजिलोसँग भेहिकल्सहरू चाहिँ मुभमेन्ट होस् भनेर अहिले चाहिँ ग्रेड कटिङको काम गर्दै त्यो माथिबाट जुन कटिङ गर्दै आएको थियो अब त्यसलाई पुरानै रोडको लेभलमा चाहिँ लिएर आउन अलिक नसकेला अथवा त्योभन्दा थोरै माथिको लेभलमा लिएर आउन चाहिँ प्रयास गरिराखेका छौँ।
0: त्यो काम सकिन कति दिन लाग्छ अझै?
7: कटिङको काम चाहिँ हामी भोलि बेलुकासम्म सकाउनको लागि एकदमै प्रयास गरिराखेका छौँ। पर्सिसम्म पनि लाग्न सक्छ कटिङ, र त्यस पछाडि चाहिँ अब हामी त्यसमा ग्राभल प्रोसेस एउटा गरेर अनि त्यसपछि यातायात सुचारू गर्छौँ।
0: यहाँले भने जस्तै यातायात त्यहाँबाट सञ्चालन हुनका लागि कति दिन जति लाग्न सक्छ अझै?
7: अब 4-5 दिन भित्रमा चाहिँ सकिन्छ।
0: त्यो काम सकिन साथ कुन प्रकृतिका गाडीहरू सवारी साधनहरू गुड्न पाउनेछन्? सबै अथवा हल्का मात्र सुरुमा दिनुहुन्छ अथवा कसरी यातायात सञ्चालन गरिनेछ?
7: हामी अहिले चाहिँ ग्राभल सर्जेसम्म मात्रै गर्दैछौँ, किनकि अब एकदमै धेरै दिन भइसक्यो यातायातहरू अवरुद्ध भएको। अब हामी जति सक्दो छिटो ग्राभल सर्जेस गरेर सम्पूर्ण प्रकारका यातायातका सवारी साधनहरूलाई चाहिँ
0: गर्न दिन्छौँ। भारी सवारी साधनहरू पनि गुड्न दिँदाखेरि कुनै प्रकारको जोखिम चाहिँ हुँदैन?
7: अहिलेको अवस्थामा जुन सडक भाँचेको छ त्यो भागमा चाहिँ छेउबाट हामी 5 मिटर छोडेर मात्रै भित्तातर्फ सडक निर्माण गरेका छौँ। त्यो कारणले अब त्यस्तो धेरै जोखिम हुने जस्तो देखिएको छैन। अब माथिको साइडतिर भित्तातर्फ चाहिँ अलिअलि लुज मेटेरियलहरू अझै पनि देखिएको कारणले कहिलेकाहीँ त्यो चाहिँ झर्न सक्ने सम्भावना चाहिँ छ। अब त्यसलाई पनि अब हामी अहिले तत्काल मोनिटरिङ गर्ने मान्छे राखेर नै त्यो अवस्थाको चाहिँ किन गर्दै पठाउन चाहिँ सकिन्छ।
1: उनी थिए नागढुङ्गा मुगलिन सडक आयोजनाकी प्रमुख सजना अधिकारी साथी गनी अन्सारीसँग कुरा गर्दै। हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौँ। त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर FM 105.4 MHz। अहिले हाम्रो स्टुडियोको घडी अनुसार रातको ठिक 9 बज्यो।

0: नमस्कार, म हो आनन्द कार्की र तपाईँहरू सुन्दै हुनुहुन्छ भक्तपुर एफएम।
1: नेपाली साहित्यका मूर्धन्य स्रष्टाहरूप्रति समर्पित मेरो स्वर श्रष्टाको सिर्जना।

भावनाका गहिरा गहिरा छालहरू, अनन्त मनको आकाशमा कावा खाँदै गरेका सृजनाका थुङ्गाहरू, सोमबारे श्रृङ्खलाको साँझ 7 बजेको प्रहरमा अविरल साहित्यिक भाव र स्रष्टाहरूप्रतिको समर्पणको श्रृङ्खला, पुनः प्रसारण बिहिबारे श्रृङ्खलाको 9:30 बजेको रात्रिकालीन प्रहरमा प्रस्तुति मेरो संसारको निम्ति हो, विकासको निम्ति हो, यो जोस यो जागर माटोको निम्ति हो। समादरणीय भावक मित्र भक्तपुर, प्राचीन देवालय, ऐतिहासिक कला र सभ्यताको सहर, प्राचीन नाम भातगाउँ। यही भातगाउँले माटोको मिठास र सुगन्ध समेटिएको यो ध्वनि तरङ्ग हो। भक्तपुर एफएम 105.4 MHz। यही रेडियोद्वारा उत्पादित तथा प्रसारित यो साहित्यिक उद्यानको नाम हो मेरो स्वर स्रष्टाको सृजना, नेपाली साहित्यका मूर्धन्य सर्जकहरूमा समर्पित प्रस्तुति। यो प्रस्तुति हजुरहरूले प्रत्येक सोमबार साँझ 7 बजेदेखि 8 बजेसम्म र पुनः प्रसारणका रूपमा प्रत्येक बिहिबारीय श्रृङ्खलाको साँझ 9:30 बजेदेखि 10:30 बजेसम्म सुन्न सक्नुहुनेछ। त्यस्तै हाम्रो पात्रो एप डाउनलोड गरेर हजुरहरू विश्वको जुनसुकै कुनामा भए पनि सुन्न सक्नुहुनेछ। यो रेडियोद्वारा प्रसारित यो प्रस्तुति र अन्य प्रस्तुतिहरू www.bhaktapurfm.com.np लगइन गरेर इन्टरनेटका माध्यमबाट पनि सुन्न सक्नुहुनेछ। समादरणीय भावक मित्र, यो प्रस्तुतिमा म नेपाली साहित्यका अजर अमर सर्जकका सृजनाहरूमा स्वर भर्दै आएको छु। त्यसै गरेर आजको यो प्रस्तुतिमा नेपाली साहित्यका अजर अमर सर्जक सञ्जीव उप्रेतीद्वारा रचित औपन्यासिक कृति घन चक्करको उपन्यास अंशमा आज स्वर पार्नेछु। आजका हाम्रा सर्जक सञ्जीव उप्रेतीका बारेमा भन्नुपर्दा, अमेरिकाको ब्राउन युनिभर्सिटीबाट विद्यावारिधि गर्नुभएको सञ्जीव उप्रेती त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अङ्ग्रेजी विभागमा करिब 2.5 दशक प्राध्यापन गरी सोही विभागले सुरु गरेको एमफिल कार्यक्रमका सुरुवातकर्ता संयोजक हुनुहुन्छ। उच्च बौद्धिक, साहित्यिक, सामाजिक, सांस्कृतिक, राजनीतिक तथा कलात्मक चेत भएको उप्रेतीले विभिन्न विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्र पत्रिका तथा जर्नलहरूमा लेख लेख्दै आउनुभएको छ। गुरुकुलद्वारा मञ्चित न्यायप्रेमी तथा सपनाको साबिती र थिएटर भिलेजद्वारा मञ्चित नाटक मकैको अर्कै खेतीमा मुख्य अभिनेताको भूमिका पनि उहाँले निर्वाह गर्नुभएको छ। नेपाली कला तथा रङ्गमञ्चबारे तयार पारिएको पहिलो डिजिटल आर्काइभका संयोजक पनि हुनुहुन्छ। उहाँद्वारा नै रचित औपन्यासिक कृति घन चक्करको उपन्यास अंशमा माझ स्वर भनेछु। पागलपनका प्रथम लक्षणहरू, विश्वविद्यालयमा पागलपन, पृष्ठ 3। विश्वविद्यालयमा पागलपन, ती हल्लाबारे मैले निकै पछि मात्र थाहा पाएँ। त्यसअघिसम्म मेरो जीवन सुखी थियो। म गत 10 वर्षदेखि विश्वविद्यालयको नेपाली सांस्कृतिक अध्ययन विभागमा पढाइरहेको थिएँ र मित्र वरुणसँग मिलेर न्यू कान्तिपुर पोस्टमा तथ्य र कल्पना
नामको स्तम्भ पनि लेख्थे। 9 वर्षदेखि चलिआएको मेरो वैवाहिक जीवन पनि सफल थियो। मनको कुरा बुझ्ने सुन्दर श्रीमती र 5 वर्षकी चुलबुले छोरी नानुको उपस्थितिले गर्दा जीवन ससाना आनन्दले भरिएको थियो। तर त्यसपछि मेरा बारे किसिम किसिमका हल्ला फैलिन थाले। मेरो सुखी र सरल जीवन अप्ठ्यारो र कष्टप्रद बन्दै गयो। मलाई लाग्छ हल्लाको सुरुवात बिहिबारको दिन भयो। त्यो बिहिबार पनि म सधैँ चाहिँ चक र डस्टर बोकेर विभागको अफिसबाट बाहिर निस्केँ। सांस्कृतिक अध्ययन विभागको एकातिर केन्द्रीय अङ्ग्रेजी विभाग छ र अर्कोतिर केन्द्रीय नेपाली विभाग। विभागहरूको अगाडि एउटा ठुलो चौर छ र बीचमा अजङ्गको बर्को रुख। चौरका पूर्वपट्टि कक्षा कोठाहरू छन्। वरको फेदमा उभिएका विद्यार्थीहरू उत्तेजित स्वरमा बोल्दै थिए। एउटा अग्लो दुब्लो विद्यार्थी हावामा मुठी घुमाउँदै थियो। मैले परीक्षाको निम्ति हाडै घोटेर तयारी गरेको थिएँ। राम्रो उत्तर लेखेको थिएँ, तैपनि कसरी फेल भएँ मैले बुझ्नै सकिरहेको छैन। आखिर म कसरी फेल भएँ? ऊ बरको तलसम्म लत्रेको हागामा चढ्यो र भाषण दिए जस्तो गरी फलाक्न थाल्यो। म माथि ठुलो अन्याय भएको छ, ठुलो अन्याय, उसले भन्यो। उत्तर आधुनिकतावादबारे घन्टौँ बोल्ने प्रोफेसरहरू नै पूर्व आधुनिकवादी सामन्ती संस्कृतिका पक्षपाती छन्। खोइ उनीहरूले विद्यार्थीहरूप्रति न्याय गरेको। थपडी सहितको ठुलो कोलाहल मचियो। विभाग झन्झन निरङ्कुश हुँदै जाँदैछ, झन्झन निरङ्कुश। एउटा ठुलो स्वर गुन्ज्यो, यसो भएमा यस विभागमा पनि आगो लाग्न बेर छैन। म दुखी मन लिएर कक्षातिर बढिरहे। केही वर्ष अघि असन्तुष्ट विद्यार्थीले छेउमा रहेको केन्द्रीय अङ्ग्रेजी विभागमा तोडफोड गरेका थिए। कुर्सीहरू भाँचिएका थिए, पुस्तकहरू जलेका थिए। के नेपाली सांस्कृतिक विभागमा पनि तोडफोड होला त? के एकपल्ट फेरि आगोको मुस्लोले विभागका भित्ताहरू डराउला? कक्षा कोठा आइपुग्यो। लगभग 200 विद्यार्थीहरू खासखुस गर्दै ब्ल्याकबोर्डतिर हेर्दै थिए। एकातिर ब्ल्याकबोर्ड थियो, अर्कोतिर कुर्सीमा बसेका युवा युवतीका आँखा। मलाई टुलु टुलु हेरिरहेका ती आँखा परेवाका जस्ता थिए। म आँखा र किताब छेउछेउ हुँदै ब्ल्याकबोर्डतिर बढेँ। बोर्डको सतह कालो र स्थिर थियो, कुनै पुरानो दलको मैलो तरङ्गहीन सतह चाहिँ। लेख्न थाले। चकको टुक्रा बोर्डमा ठोकिएर भाँचियो। कुर्सीमा बसेँ र विद्यार्थीहरूतिर आँखा गुमाए। कोही मुसु मुसु हाँसिरहेका थिए भने कोही आपसमा खुसखुस गर्दै मतिर हेरिरहेका थिए। पुनः बोर्डतिर फर्केर आफैले 1 सेकेन्ड अघि लेखेको पढेँ। विश्वव्यापीकरण र अन्तहीन खोज सल्यास सम्झे यो त सी सेक्सन पो। मैले यसमा पूर्वेली मिथकहरूमा अवतार भन्ने विषय पढाउनु पर्ने थियो, अनि मैले किन बोर्डमा विश्वव्यापीकरण बारे लेखेँ? मगजभित्र कता कता सुइराले च्वास च्वास गोचेको, टाउको अलि अलि चिलाउन थालेको जस्तो लाग्यो। असङ्ख्य माकुराहरू मगजभित्रभित्रै जाला बुन्न थाले झैँ। आज मलाई सन्चो छैन, समथरो अनुहार पारेर भने, आजको क्लास क्यान्सिल। विद्यार्थीहरूतिर एकपल्ट पनि नहेरी किताब तथा चक डस्टर च्यापी कक्षाबाट बाहिर निस्केँ। विद्यार्थीहरूको खुसखुस अब हल्लामा बदलिँदै थियो। खै के सोची होलान् विद्यार्थीहरूले मेरा बारेमा? मनमा एउटा नयाँ चिन्ता बल्झ्यो। आजको क्लास क्यान्सिल भनेर कक्षाबाट निस्कनु अघि मैले ठुलो स्वरमा केही फलाकेको थिइनँ। आजको कक्षा क्यान्सिल भनेर कक्षाबाट निस्कनु अघि मैले ठुलो स्वरमा केही फलाकेको त थिइनँ। सायद विश्वव्यापीकरणकै बारेमा कुनै कुरा, तर होइन कुनै विषय वा पुस्तकबारे बोलेको थिइनँ। बरु कुनै विशेष शब्द पो ठुलो ठुलो स्वरमा फलाक्दै थिएँ कि हो, त्यस्तै भएको हो जस्तो लाग्यो।
ओठहरू चुच्चो हुँदै भित्रबाट प्रतिध्वनि भएको कुनै शब्द खोज के यही थियो अन्तरबाट उम्लेर आएको शब्द हो ओ यही त थियो त्यो शब्द खोज खोज खोज कि यो शब्द मैले मनमा नै खेलाएको मात्र थिएँ कि हातमा चक समातेर खोज खोज भनेर कराएको पो थिएँ कि भित्रभित्रै एक किसिमको डर उम्ले जस्तो लाज लागे जस्तो भयो दुबोको चौर आइपुग्यो डस्टर हातमा च्यापेर कक्षातिर हेरेँ तर मैले सोचे विपरीत विद्यार्थीहरू कक्षामै सामसुम थिए बाहिर आई खुसखुस गरेका थिएनन् मतिर औलाउँदै पनि थिएनन् बल्ल मन अलि ढुक्क भयो कि मैले त्यो शब्द पनि मनभित्रैभित्रै गुन्जिएको मात्र थिएँ त हो त्यस्तै भएको हुनुपर्छ मैले खोज शब्दलाई तीव्र अनुभूतिका रूपमा अनुभव गरेको थिएँ तर खोज खोज भनेर पक्कै पनि विद्यार्थी सामु उच्चारण गरेको थिएन यत्तिकैमा विद्यार्थीहरूको खासको सुने पागल बौला सन्की हो कोही यस्तै साउती गर्दै थियो कान थापेर सुने हो फेरि कोही भन्दै थियो बौला सन्की भित्रभित्रै पुनः डर उम्लन थाल्यो हत्तपत्त चौर हुँदै प्रमुख विभागीयको अफिसतिर बढ्न खोजे अगाडि त्यही अजङ्गको रुख थियो सर्लक्क परेका पात र मोटा हाँगाहरू माथि माथिसम्म फैलिएका थिए चौरबीच छाङ्गिएर अग्लिएको त्यो अजङ्ग रुख विशालकाय बुच्चै थियो घाममा टल्किएका पात र हाँगामाथि पुराना स्मृतिहरू सलबलाउन थाले वेदिकालाई पनि त मैले पहिलोचोटि यसै चौरमा देखेको थिएँ नि उनी किताब र कलम च्यापेर युवतीहरूका समूहमा हिँडिरहेकी थिइन् उनीहरू रुखका वारीपट्टि थिए घाँस र पातमा शीतका थोपा थिए उनी मुस्कुराएझै लाग्यो घाँसमा शीतका थोपा झन्टल्किए म आफ्ना स्मृतिबाट एक्कासी बिउँचिएँ चौरमा हरियो प्यान्ट र ज्याकेट लगाएका सुरक्षाकर्मीहरू ओहिरिँदै थिए केहीले बन्दुक बोकेका थिए अरूका हातमा लौरा थिए जनयुद्ध चर्किएदेखि विश्वविद्यालयमा सिपाहीहरू आउनु बेला बेला लौरा चल्नु हावामा गोली पड्कनु जस्ता घटना सामान्य बन्दै गएका थिए म अँध्यारो सागुरो कोरिडोर हुँदै अफिसतिर बढेँ कोरिडोर विद्यार्थीले भरिएको थियो पाँच छजना अफिसमै छिरेका रहेछन् उनीहरू निकै उत्तेजित देखिन्थे सबैभन्दा अगाडि थियो त्यही अघि चौरमा कराइरहेको दुब्लो अग्लो विद्यार्थी यस परीक्षा फलले मेरो जीवनलाई खाडलमा धकेलेको छ खाडलमा ऊ अझै कराउँदै थियो म तीन दिनदेखि सुत्न सकेको छैन हिजो रातभरि धरहरा अगाडि टोलाएर बसेँ अस्ति दिनभरि चक्रपथ वरिपरि घुमिरहे हावामा मुड्की उचाल्दै पुनः ठुलो स्वरमा फलाक्न थाल्यो विभागले कसै गरेर पनि कपी हेर्ने व्यवस्था मिलाइदिनु पर्यो मैले थाहा पाउनु पर्यो म किन फेल भएँ सेता लामा धारी चुङ्गा पालेका 55 वर्ष जतिका विभागीय प्रमुख बृहस्पति प्रकाश वर्मा बिपी सर हेर्दै कुनै जोगी जस्तो देखिनुहुन्छ उहाँ त्यस विद्यार्थीलाई सम्झाउन थाल्नुभयो तिमीले कस्तो कुरा नबुझेको बिपी सरले भन्नुभयो अन्तिम परीक्षाको कपी विभागले जाँच्दैन परीक्षा नियन्त्रकको कार्यालयले जाँच्छ अनि जाँचकीहरू नेपाली सांस्कृतिक अध्ययन विभागका मात्र हुँदैनन् पद्मकन्या क्याम्पस रत्न राज्य क्याम्पस र पाटन क्याम्पस लगायतका पनि हुन सक्दछन् तिमीहरू रिटोटलिङका निम्ति आवेदन दियो रिटोटलिङ गरेर मात्र भएन रिचेकिङको पनि व्यवस्था हुनुपर्छ अर्को असन्तुष्ट विद्यार्थी करायो मैले पहिले पनि दुईचोटि रिटोटलिङ गराइसकेको छु खालि पैसा मात्र खर्च भयो मार्क भने जस्ताको तस्तै पिपी सर विभागीय प्रमुखको कुर्सीबाट उठ्नुभयो र त्यो दुब्लो अग्लो विद्यार्थीलाई धोत्रो स्वरमा हप्काउन थाल्नुभयो
विश्वविद्यालयको नियमअनुसार रिचेकिङ गर्ने व्यवस्था छैन, न त उत्तर पुस्तिकाहरू देखाउने चलन नै छ। यस सम्बन्धमा म केही गर्न सक्दिनँ। तिमीलाई मन लाग्छ भने डिनसँग गएर कुरा गर, रेक्टर वा भाइस चान्सलरसँग कुरा गर। बेकारमा मेरो दिमाग नचाट, तिमी पागल भयो भन्दैमा के यो संसारै पागल हुने? किन कुरा बुझ्दैनौ तिमी? मेरो मन भने एक तमासको भएर आयो, एउटा अदृश्य धागाले मलाई र त्यस विद्यार्थीसँग बाँधिरहेको थियो। हामी दुवै भासिँदै गएको सिमसारमा उभिएचै थियौँ। जति उम्किन खोज्यो उति नै भासिँदै गइरहेका विद्यार्थीप्रति सहानुभूति पनि जाग्यो। मैले उतिर हेरेँ, सायद म पनि विद्यार्थी छँदा यस्तै देखिन्थेँ। ऊ पनि म जस्तै अग्लो र दुब्लो थियो। गोरो निधारमाथि उसका केस मेरो जस्तै गुजमुच्च परेको थियो। अकस्मात 3-4 जना सुरक्षाकर्मीहरू विभागीय प्रमुखको कोठामा पसेर त्यस विद्यार्थीलाई घिसार्न थाले। पसिनाले निथ्रुक्क उसको अनुहार रन्केको थियो। जति घिसारे पनि चिच्चै नै रह्यो। मलाई कसैको डर छैन, किनभने मेरो कुनै भविष्य छैन, ऊ चिच्चाइरह्यो। अब म विरोधको झन्डा आफै फहराउँछु, घण्टाघर र धरहराका टुप्पाबाट प्रतिकारको हुङ्कार गुन्जाउँछु। राज दरबारभित्र छिरेर राजा समक्ष बिन्ती पत्र पेश गर्नेछु। परीक्षा बोर्डको लाइब्रेरी र अन्य पुस्तकालयहरूभित्र छिरी आफ्नो कपी आफै खोज्छु। उसको ओठका दुवै कुनामा सेतो फिँस थियो। कठालो समातेका सुरक्षाकर्मीहरूको पर्वाह नगरी ऊ लगातार बरबराउँदै गयो, साथियो म पागल भइसकेको छु, पूर्ण पागल। दाहिने छेउको कुर्सीमा बिम्ब बसेको थियो। त्यस विद्यार्थीको नाम रङ्गनाथ पुडासैनी हो। उसले भन्यो, कक्षामा त निकै घतलाग्दा प्रश्नहरू सोध्थ्यो, राम्रै विद्यार्थी जस्तो लाग्थ्यो। खोइ कसरी फेल भएछ? यो विद्यार्थी पागल छ जस्तो मलाई लाग्दैन, बिम्बले सानो स्वरमा थप्यो। कपी रिचेक गराउन बिपी सरलाई दबाब दिन पागल हुने स्वाङ गर्दैछ। बिम्ब ठुला आँखाले मलाई चस्मा पछाडिबाट क्वारक्वर्ती हेरिरहेका थिए। सधैँ कम बोल्ने ऊ आज पनि चाँडै चुप लाग्यो। कछुवाले कत्ले ढाडभित्र मुख लुकाए चाहिँ आफैलाई पुनः मौनताको कवचभित्र लुकायो। फर्केर अगाडितिर हेर्न थाल्यो। मैले पनि उसका आँखा पछ्याएँ। एकातिर निधार छोप्ने लामो कपाल भएको मेरो अर्को मित्र वरुण बसेको थियो, अर्कोतिर सबैले आदर गर्ने मेरा गुरु प्रोफेसर नारायण प्रसाद सर। प्रसाद सरका साना तिखा आँखा मैतिर सोझिएका थिए। तिम्रो अर्को क्लास कति बेला छ? उहाँले सोध्नुभयो। मैले भने, आधी घण्टापछि। कुन विषय पढाउँदैछौ? त्यही मिथकहरूमा पुनर्जन्म भन्ने होइन, त्यो त सी सेक्सनमा हो, मैले जवाफ दिएँ। यस पछिको क्लास डीमा छ, त्यसमा विश्वव्यापीकरणबारे पढाउँदैछु। तिमीसँग एउटा जरुरी छलफल गर्नु छ, बरु एकपल्ट मेरो अफिसमा आऊ। हुन्छ सर। प्रसाद सर कुर्सीबाट उठेर ढोकातिर लाग्नुभयो। म सरका पछि लाग्न लागेको के थिएँ, वरुणको स्वर सुने र टाउको फर्काएँ। तिमीले गत हप्ताको कोलुमका लागि किन लेख्न पठाएको? वरुणले कुर्सीमा बसी सोध्यो। न्यू कान्तिपुर पोस्टका सम्पादकसँग भेट भएको थियो, डेडलाइनमा लेख पठाएनौ भनेर निकै झोकिँदै थिए। कपी जाँच्दा जाँच्दै लेख्न भ्याइएन। मैले भने, के गर्ने, एक बोरा कपी घरमै पठाइदिएपछि। मैले दिक्क मानेर पिपी सरको टेबलतिर हेरेँ। उहाँलाई मेरो समस्याप्रति कुनै चासो थिएन। गाला छोप्ने सेतो दारीमाथिका उहाँका आँखा अर्कै चिन्ताले ग्रस्त देखियो।
उहाँ झ्याल बाहिर चौरतिर एक टक हेरिरहनु भएको थियो। ओरको फेदमा लौरा र बन्दुक बोकेका सुरक्षाकर्मीहरू धमाधम जम्मा हुँदै थिए। म एक दुई दिनमा तिम्रो घरमा चिया खान आउँछु, वरुणले भन्यो। छानामा चुरोट तान्दै हाम्रो कुलुमका लागि नयाँ आइडियाहरू छलफल गरौँला। म पिपी सरको अफिसबाट बाहिरेर कोरिडोरमा निस्केँ। साँगुरो र अध्ययारो कोरिडोर युवा युवतीले टम्म थियो। विद्यार्थीहरूको गुनगुन बारुलाको आवाज झैँ परसम्म फैलिएको थियो। कोरिडोरको अध्ययारामा आँखाहरू टल्किएका थिए, बिरालो वा चराहरूका चाहिँ। क्वारक्वार्ती हेरिरहेका ती आँखाका बीचबीचबाट छिर्दै म कोरिडोरको पल्लो कुनामा पुगेँ। त्यहाँ प्रसाद सरको अफिस थियो। बाहिर उभिएर ढोकामा एक दुईचोटि ट्वाक ट्वाक हिर्काएँ। खुलै छ, भित्र आऊ, प्रसाद सरको स्वर गुन्जियो। म भित्र पसेँ। उता उभिएर मलाई एकटक हेर्दै हुनुहुन्थ्यो। म टेबलमाथि आँखा गाडेर उभिएँ। के हुँदैछ? प्रसाद सरले सोध्नुभयो। म ट्वाल्ल परेर सरलाई हेर्दै टेबलको यता उभिरहेँ। 60 वर्षको हाराहारीमा पुग्नुभएको मेरा गुरुको अनुहार ज्ञानको उज्यालोले प्रज्वलित थियो। लाग्थ्यो उहाँका दिव्य दृष्टिले मेरो वर्तमान स्थितिलाई मात्र होइन भूत र भविष्यका समस्त प्रकरणहरूलाई समेत हेरिरहेको छ। उहाँको अनुहार चिन्तित र मलिन थियो। विभागीय बैठकहरूबाट भागेर तिमीले राम्रो गरिरहेका छैनौ, सरले मतिर हेर्दै गम्भीर स्वरमा भन्नुभयो। तिमी कहिले बागमती र विष्णुमती खोलाका तीरमा भौतारिरहेका हुन्छौ त, कहिले आर्य घाटमा चिताको धुवा निहालेर बसिरहेका हुन्छौ भन्ने हल्ला सबैतिर फैलिरहेछ। थेसिस कमिटीको मिटिङबाट भागेका तिमी, दिनभरि पशुपतिको जङ्गलमा हराएका थियौ भन्ने खबर हिजो मात्र एउटा विद्यार्थीले मलाई सुनायो। होइन, के भन्दै हुनुहुन्छ प्रसाद सर? म कहिले गएँ बागमती र विष्णुमतीतिर वा आर्यघाट वा पशुपतितिर? गएको हप्ता म कि घरमै बसेर बोराका कपीहरू जाँच्दै थिएँ, कि त मोटरसाइकल चढेर विश्वविद्यालयतिर हानिँदै थिएँ। यस्तो धपेडीमा कहिले गएँ होला त आर्यघाट वा विष्णुमतीतिर? छेउमा खोला बगिरहेको, किनारको घाटमा सल्किएको चिता र पानीमा झर्दै गएको खरानीको स्मृति मनभित्र जाग्यो। हो, त्यो कुनै खोला थियो, कुनै घाट, तर त्यस घाट वा खोलातिर म कहिले कति बेला पो घुम्न गएको होला? म कहिले कति बेला पो घुम्न गएको होला त? निकै पहिले, सायद एक दुई महिना अघि, विष्णुमती वा बागमतीतिरका कुनै घाटमा देखेको दृश्य जस्तो लाग्यो। तर फेरि होइन, त्यति पहिलेको कुरा होइन। केही दिन अघि मात्र देखेको थिएँ पानीमा खरानी छरेको, धुवाको मुस्लो उठेको प्रष्ट सम्झना भनी भएन, यति मात्र सम्झेँ। पानी, बालुवा, खरानी, रुख पात तथा पर पर देखिएका डाँडा र फाँटहरू सबैतिर अदृश्य शक्तिहरू सलबलाइरहेछ थियो। तिनै शक्तिहरू मेरो शरीरमा छिरेका हुन् कि जस्तो आभास पनि भएको थियो। तिमी र वरुणले त बसेर पाठ्य पुस्तक पो लेख्नुपर्ने होइन र, प्रसाद सरले मतिर एक टक हेर्दै सोध्नुभयो। खोइ, तिमीहरूले एकेडेमिक काम गरेको झन् आजकल त तिमीहरू कोलमिनिस्ट बनी टोपलेका छौ। समालोचना सेमिनार गर्नु परेमा सस्ता अखबारी लेख लेखेर बसेका छौ। मनमा विद्रोह जाग्यो। किन बेकारमा मेरो खोइरो खन्न खोज्दै हुनुहुन्छ प्रसाद सर? किन बेकारमा मेरो खोइरो खन्न खोज्दै हुनुहुन्छ प्रसाद सर? तर त्यो कुलुम त हामीले राम्रै चलाइरहेका छौँ नि सर, मैले भने। धेरै पाठकका पत्र आएका छन्, सबैले राम्रो लेख्दैछौ, यस्तै लेखिरहनु पर्छ भनेका छन्, प्रसाद सरले मुख खुम्चाउनु भयो।
मैले पनि न्यू कान्तिपुर पोस्टमा तिम्रो र वरुणको तथ्य तथा कल्पना नामको कोलम अन्तर्गत छापिने केही लेख पढेको छु। सरले भन्नुभयो, कहिले राम्रो लेख्छौ, कहिले ठिक ठिकै, तर जति नै राम्रो लेखे पनि यी 800 अनि 1000 शब्दका लेखमा लेख्न नै कति सक्छौ र? तिमीहरूका अखबारी कोलम भनेका टुक्रा टाक्री हुन्, कहिले यता ट्वाक्क, कहिले उता टुक्क। समय बित्दै गएपछि ती अखबारी टुक्रा टुक्रीको, ती ट्वाक्क टुक्कको महत्त्व नै के रहन्छ? मनभित्रको विद्रोह झन बढ्न थाल्यो। सर आफै चाहिँ केही नलेख्ने, सबैलाई यो लेख र त्यो पढ, यो कार्यपत्र तयार गर, त्यहाँका सेमिनारमा जाऊ मात्र भन्ने, अनि हामीले अखबारमा लेख्यौँ भनेर पित्थमै गाली गर्ने। लेख्नु नै छ भने लामा ग्रन्थहरू लेख, समीक्षा लेख, उपन्यास लेख, सेमिनारहरू गराऊ, समालोचना र लेखहरू लेख। मेरो अनुहारमा आँखा गाडेर प्रसाद सरले भन्दै जानुभयो, कुनै दरो काम गरी त्यही काममा जीवनको केन्द्र खोज, अहिले त्यही केन्द्रको अभावमा तिमी यताउता बरालिरहेका छौ। विभागलाई दिनुपर्ने समयलाई विष्णुमतीको बगर र पशुपतिको जङ्गलमा घुमेर उडाएका छौ। आज विद्यार्थीहरूले तिम्रा बारेमा कुरा गर्दैछन्, भोलि अरूले पनि गर्लान्, त्यसैले समय रहँदै सावधान भइहाल। यही मुख्य कुरा मैले तिमीलाई भन्नु थियो। नारायण प्रसाद सरका कुरा सुनेर म छाँगाबाट खसेझै भए। के भन्दै हुनुहुन्छ प्रसाद सर? पढाउन छाडी म विष्णुमती र बागमतीको तीरमा घुम्न थालेँ रे। विद्यार्थीहरूले मेरा बारे अनेकौँ हल्ला फैलाइरहेका छन् रे। कमिलाहरूले भित्र भित्रै चिल्न थाले, तिखा सुइराहरूले अलिअलि खोचे छैँ। प्रसाद सरले मलाई हेरेको हेरै गर्नुभयो। होचो कद र सामान्य काठको शरीर भए तापनि उहाँको अनुहार सधैँ अलौकिक कान्तिले नुहाएको हुन्छ। विभागका वरुण, बिम्ब, भोगेन्द्र, किष्णु, रामकृष्ण र म जस्ता शिक्षकहरू त्यसै उहाँका प्रशंसक भएका होइनौ। त्यो अलौकिक कान्तिले हामी सबैलाई प्रभाव पारेको छ। उहाँका आँखामा विलक्षण ओज र एक किसिमको तीव्रता छ। तिनै आँखाहरू मेरो अनुहारमा टाँस्दै उहाँ क्वार क्वार ती हेरिरहनु भएको थियो। थाहा छ आजकल विद्यार्थीहरूले तिम्रा बारेमा के भन्दैछन्? सरले गम्भीर स्वरमा सोध्नुभयो। के भन्दैछन् सर तिनीहरूले? म आत्तिएँ। मलाई त केही पनि थाहा छैन, केही पनि थाहा छैन मलाई त। विद्यार्थीहरू तिम्रो मगज ठेगानमा छैन भन्दैछन्, बुझ्यो? होइन, विद्यार्थीहरूले तिम्रो मगज ठेगानमा छैन भन्दैछन्। प्रसाद सरले ठाडै भन्नुभयो, तिमी झन्झन सन्किँदै गएका छोरे, तिमी झन्झन सन्किँदै गएका छोरे। त्यस वाहियात आक्षेपको म कडा स्वरमा विरोध गर्न चाहन्थेँ। यो सबै हल्ला हो। मानिसहरू मलाई त्यत्तिकै बदनाम गर्न तम्सेका छन् भने कराई कराई सुनाउन चाहन्थेँ, तर एकटक हेरिरहेका गुरुका आँखाले मलाई थिचेको थिचै गरे। ती आँखा कुनै तितो तर अकाट्य सत्यको उद्घोषण गरिरहेझै थिए। भित्रभित्रै जतिसुकै रन्के तापनि ओठमा प्रतिकारको शब्द आएन, बरु टल्ल परेर सरको अनुहारलाई नै हेरिबसेँ। समादरणीय भावक मित्र, यो ध्वनि तरङ्ग हो भक्तपुर एफएम 105.4 मेगाहर्ज। भक्तपुरे माटोको सुगन्ध र मिठास बोकिएको ध्वनि तरङ्ग। यही ध्वनि तरङ्ग हुँदै बगेको यो साहित्यिक उद्यानको नाम हो मेरो स्वर स्रष्टाको सृजना। आजको सोमबारीय बसाइमा मैले
मूर्धन्य सर्जक सञ्जीव उप्रेतीद्वारा रचित औपन्यासिक कृति गहन चक्करको पुस्तक उपन्यास अंश विश्वविद्यालयमा पागलपनमा स्वर भरे। यसै औपन्यासिक कृतिको उपन्यास अंशमा स्वर भर्दै गर्दा प्रस्तुतिका लागि निर्धारित समय भने सकिनै लागिसकेछ। श्रद्धेय भावक मित्र, आजको यो श्रृङ्खलामा मलाई सुनेर साथ दिनुभएकोमा प्रेरणादायी विश्वास र भरोसाले युक्त हात दिनुभएकोमा यहाँ तमाम भावक मित्रहरूप्रति म नतमस्तक छु, आभारी छु। आजको यो श्रृङ्खलामा मलाई प्राविधिक पाटोमा बसेर सहयोगी साथ दिनुहुने प्रविधिको नेपथ्यको सहयात्री मित्र रवि हाडाप्रति म आभारी छु। हजुरहरूको यस्तै साथले यो प्रस्तुति अनवरत रूपमा अघि बढिरहेछ। साहित्य मेरो स्वर र हजुरहरूको साथ, यो त्रिकोणात्मक सम्बन्ध प्रेम र श्रद्धाको, यो प्रेम र विश्वास यसै गरी अनन्तसम्म अविश्रान्त रूपमा अघि बढिरहनेछ भन्ने मैले विश्वास सँगालेको छु। यही विश्वाससँगै आगामी साता यस्तै अर्को कृतिका साथ उपस्थित हुने बाचा आजै बाँध्छु। हुन्छ नि त भावक मित्र, त्यतिन्जेलसम्मको लागि म यो प्रस्तुतिको सूत्रधार दिनेश पाण्डे आजको यो श्रृङ्खलाबाट ओझेल पर्छु। हजुरहरूको हरेक पल हरेक समय मङ्गलमय रहोस्, सृजनात्मक रहोस्। नमस्कार, शुभरात्रि। मनको बह आँसुको गह म साटी रहुला, मनको बह आँसुको गह म साटी रहुला। हजुरहरूको यस्तै प्रेम यस्तै साथ रहिरहे यसै गरी भेटिरहुला, यसै गरी भेटिरहुला।

भक्तपुरवासीहरूको सेवामा समर्पित सिद्धि स्मृति अस्पतालमा विस्तारित स्वास्थ्य सेवा अन्तर्गत नाक, कान र घाँटी सम्बन्धी समस्याका लागि हरेक आइतबारदेखि शुक्रबार दिउँसो 2:30 3:30 र जेनरल सर्जरी सेवाहरूका लागि हरेक सोमबार, बुधबार र शुक्रबार दिउँसो 3:00-4:00 विशेषज्ञ डाक्टरहरू उपलब्ध हुनुहुन्छ। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहका लागि भरपर्दो उपचार। आजै सम्पर्क गर्नुहोस्। अपोइन्टमेन्टको लागि सम्पर्क 9851157020 सिद्धि स्मृति अस्पताल, भीमसेन स्थान, भक्तपुर।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: रंग बहार
2: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
1: बर्जर पेन्स
3: जस्तो मैले त भ्रष्टाचार विरोधी भिडियोहरू बनाउँछु कुशासनसँग सम्बन्धित भिडियो बनाउँछु त्यसो हुने बित्तिकै कुनै पनि भ्रष्टाचार तपाईँले समाउनु भयो भने हेर्दाखेरि कर्मचारी इन्भल्भ भएको जस्तो देखिन्छ अलिकति खोतल्दै गयो त कर्मचारी सँगसँगै कुनै नेता इन्भल्भ भएको हुन्छ खोतल्दै गयो भने मन्त्री प्रधानमन्त्रीसम्म पुग्छ न्यायाधीशसम्म पुग्छ प्रहरीसम्म पुग्छ अछु त कुनै ठाउँ देखिँदैन अनि अब त्यो भिडियो बनाइदिइसकेपछि के हुँदो रहेछ भन्दाखेरि ए यसले त हाम्रो पार्टीको अथवा हाम्रो नेताको विरुद्धमा बोलेछ हाम्रो पार्टीको विरोधी रहेछ भनेर बिस्तारो दुश्मन पनि कमाउँदै गयो एकातिर प्रशंसक पनि कमाउँदै गयो अर्कोतिर दुश्मन पनि कमाउँदै
4: सोशल मिडिया इन्फ्लुएन्सर कन्टेन्ट क्रिएटर सफ्टवेयर इन्जिनियर आइटी एक्सपर्ट टङ्क दाहालसँग गरिएको एक्सक्लुसिभ अन्तर्वार्ता यो साता कार्यक्रम जेरो आवरमा शनिबार बिहान 9-10 बजे भक्तपुर एफएम 105.4 मेगाहर्जमा र युट्युबमा भक्तपुर एफएम 105.4 मेगाहर्जमा सुन्ने प्रयास गर्नुहोला
1: जीरो आवर।

0: नमस्कार, म एम्बराल। तपाईँहरू सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज।
1: महक एक गजल।

0: हेर न, आज पनि नयाँ लुगा।
1: तलब त निकै बढे जस्तो छ।
2: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।

0: चन्द्रायन स्वीट्स अ वेजिटेरियन फास्ट फूड यहाँ विवाह व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि मिठाईका विभिन्न परिकारहरू तपाईँहरूको अर्डर बमोजिम तयार गरिन्छ। साथै सभा समारोह तथा अन्य कार्यक्रमका लागि लन्च बक्सको पनि व्यवस्था छ। चन्द्रायन स्वीट्स इतासे भक्तपुर, फोन नम्बर 6610050 6610050।
1: वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक, कब्जियत, अजीर्ण, गानुगोला, पिनास, टन्सिल, जन्डिस, नसा च्यापिएर हुने दुखाइ, बाथरोग, युरिक एसिड, पाइल्स, फिस्टुला, ब्लड प्रेसर, सुगर, थाइरोइड, प्रोस्टेट, ओइल थेरापी, स्टिम थेरापी, पत्थरी, बाँझोपना, महिला तथा सुत्केरी सम्बन्धी रोगहरू, यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा, सूर्य विनायक उकालो, भक्तपुर। फोन 50 92 6 97 50 92 6 97। खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म। सदा सर्वदा सबैको आरोग्यको कामना।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: नमस्कार, म मदन कृष्ण श्रेष्ठ, अहिले तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 MHz।
4: महक एक गजल।

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: ओहो रुजी, तिमी पनि डिएन टेलर्समा? आम्मै मन्जु, तिमी पो कस्तो अचम्म, 5 वर्षपछि बल्ल आज भेट भयो। दर्शन है बिनाजु?
2: दर्शन दर्शन।
1: अनि ऊ चाहिँ को नि?
2: यो हाम्रो छोरा यमन।
1: अबु यत्रो भइसक्यो है? भइसक्यो नि, यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एकजोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि। अनि के छ तिम्रो हाल खबर, यहाँ किन नि? ऊ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि।
3: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू, सुट तथा कोट, विभिन्न कम्पनीका सर्टहरू, विभिन्न साइजका पाइन्टहरू, स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू, स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो सर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू, अब दौरा सुरुवाल पनि सिलाइन्छ। साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ।
2: त्यही भएर त हामी सबैको पहिलो रोजाई डिएन टेलर्स।
3: सम्पर्क भक्तपुर मिनी बस पार्क नपुखो अगाडि, फोन नम्बर 13165।
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र CIT भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
5: घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।

0: तपाईँहरू सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज।
1: महक एक गजल।